0: चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू सङ्कलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकार्यलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ। तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहानजीले, राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ छाउछाउ नै हुँदो रहेछ। बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण घसघाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन्। हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ, पोषणसँगै जोडिन्छ वासको कुरा होइन। अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाखो भएर काम गरिएको प्रतिफल हो होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर, गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ। त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरी भन्नुपर्ने अवस्था त होइन। त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
1: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो। हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ। त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन। कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन। त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरुहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि, मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरुहरूको त्यहाँ कस्तो भूमिका छ।
2: अरे यो चाहिँ एकदमै ठूलो भयानक, हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीडाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ। त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न। अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने, त्यहाँ जाने, हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो. अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको, बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने. त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा, र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई, हाम्रा चिजहरूलाई, हाम्रो दैनिकीलाई, एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने, नबोल्ने, खान मन नलाग्ने कुराहरू छ. उहाँहरूले आफ्नो स्कुल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरीहरू, हाम्रो चाहिँ शौचालयका कुराहरू, खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौं. र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन, गाउँ छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने, अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि, आशा भन्ने चिज कस्तो हुने, अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो, अब त 15 दिन भइसक्यो, 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो, हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने, अघि उहाँले नै एउटा सरले कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ. यो त विपद हो होइन. जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने. भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि, योबाट भए पनि, विभिन्न द्वारबाट हामी भाग्नुपर्ने. र यो एक द्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि, एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भए पनि त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो. हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेछ भने गर्न धेरै गर्न चाहिरहेका छौँ, तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो. र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु, किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन. र अबको प्लान भनेको, अब त हामीलाई पोषणको कुरा भयो, एउटा मनोभावनात्मक स्वास्थ्य का कुराहरू भयो, अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम, अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ. र यो हाम्रो धार्मिक आस्था, दैनिकी जीवनशैली, मनोभावना होइन, मनोसामाजिक आफ्नो स्वास्थ्य, शारीरिक स्वास्थ्य, सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ. र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ. एकदमै सेवा दिने अवसर छ. र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु. र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ. र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या. अब त्यसपछि बिरामी हुने, पोषणको न्यू, अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचौले नै हो, पानी नै हो, त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि, शरीर जोगाउनको लागि. र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका, महिला, गर्भवती, उहाँहरूलाई नै धेरै कुराहरू, किशोरीहरूको महिनावारीको कुराहरू छ, शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ.
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ. र हाम्रो सम्पूर्ण अतिथिहरू, तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ. र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो, आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ. र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
3: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
4: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
3: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
4: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
3: सरल प्रक्रिया, सुलभ ब्याज दर,
4: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
7: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 20 गते मंगलबार अक्टोबर 6 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुननिर्माणको कानून हेरफेर गरी अगाडि बढ़न प्राधिकरणको प्रस्ताव। नदी किनारको सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
1: सरकारले सिफारिश गरेका 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकै सँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
0: बाँकेका किसानको धान बालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
1: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग। अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर 3 हुने। G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने तयारी।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाय सहित सम्मानित नगद सहित सम्मानित। विश्वमा नेपाललाई चिनाउने प्रतिबद्धता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
1: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रचलन रहेको छ। यसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। जताभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ भन्ने र छेउछाउमा रहेका खेतीयोग्य जमीन र बस्तीमालाई बगरमा परिणत गर्ने समेत अध्ययनले देखाएको छ। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नुपर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध समेत खेप्नु परिरहेको छ। सड़क निर्माण गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई कानूनी औपचारिकतामा मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसूनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बाढ़ीले सड़क निर्माण, कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत अध्ययनले देखाएको छ। यसको पुननिर्माण र मरमत गर्न खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्ने गरेको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्रै सड़क पूर्वाधार बनाउनु पर्ने बताउनु भएको छ। त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुननिर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब 17.72 करोड़ रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुननिर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
3: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ, त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिहाल्छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एङ्गलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
0: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्य वृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्य वृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्य वृद्धि भएका 5 वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 दफा 55 उपदफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्य वृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबैको अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
1: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल,
4: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
0: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल ले सुर असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति
5: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो।
0: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका तीन स्तम्भका रूपमा अगाडि बढ़ने लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सर सल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
11: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
10: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
11: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
11: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
11: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
12: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश, सरकार चाहन्थ्यो 1778 जनाकै, शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे, यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निश्चित प्राय, शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 279 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ। अहिले सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमा पहिला 8 जना र अहिले 15 जनाको सिफारिश गरिएको छ। त्यस्तै कोषाध्यक्षमा 1 जना र प्रवक्तामा 1 जना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ, भिटमिन एचडीपीइन पाइप र सिमेन्ट डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वाङ, शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सटै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सटै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरूले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल टेयरिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन, तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएनसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत, खसी, बोका र च्याङ्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी, बोका र च्याङ्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
0: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएकाहरूका लागि लालपूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोराला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकै खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोराला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीन बीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोराला नाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्र सुनाले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सतही तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि आईटी र ऊर्जा पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सतही तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाइ र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरणमा गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मौजदात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7

0: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग दुई अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग दुईमा नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एक दिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष छ स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एक दिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एक दिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघले सन् 2030 नयाँ ढाँचाको नेशन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले 2 वर्षमा आयोजना हुने नेशन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार 4 वर्षपछि आयोजना हुने नेशन्स लीगमा एसियाका टोलीका लागि 3 तहमा विभाजन गरिने भएको छ।
1: भोटेकुसी बाढीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब रसुवा बाढीपछि किसानको समस्याको कुरा। भोटेकोसी बाढीपछि सो क्षेत्रमा थुप्रै किसानहरूले आफ्नो उत्पादन हुने जमीन गुमाएका छन्। उत्पादनका लागि तयारी अवस्थामा रहेका धान खेतहरू बगाएको छ। भोटेकोसी बाढीपछि त्यहाँका किसानहरूले ठूला समस्याहरू भोग्दै आएका छन्। त्यसको समाधान र ख्याल गर्नुपर्ने पक्ष र सरकारवालाको विषयमा हामीले राष्ट्रिय किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग कुराकानी गरेका छौं।
4: खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त कि त्यो फेरि
5: पुनरुत्थान गाह्रो छ।
4: त्यो कसरी खेतीयोग्य बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था, अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेन, डाँडोमा फलेको चीजबीजहरू बजारमा ल्याउनलाई बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा लगाउँ सड़कै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर वरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को बाटो हेरौं, 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
5: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब विस्तारै उठ्नुपर्ने छ, विस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त विस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
4: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग कृषि मन्त्रालय

0: हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
1: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
1: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकैसँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
2: बाँकीका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
1: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग। अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बरको 3 हुने। G7 का राष्ट्रले आफ्नो मौजातबाट थप तेल बजारमा ल्याउने।
2: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाई नगद सहित सम्मानित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आज नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नुभएको कार्टुन लिएका छौं। यहाँ एउटा रेडियो सेट झुण्डाइएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि बाढ़ी प्रभावित क्षेत्रका व्यक्तिहरू जस्तो देखिन्छ। अनि यहाँ अति विपन्नलाई घर बनाउन 75,000 अनुदान भनेर रेडियोले भनिरहेको छ र त्यहाँ श्रीमान श्रीमती सल्लाह गर्दै भन्नुहुन्छ, यो घर बनाउने पैसा हो कि घरको पोस्टर बनाउने पैसा?
2: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: घर बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती परिवार।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 7 बज्यो।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: Extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 में

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: sleeping solutions.
1: तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गिवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। देशमा रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने उद्देश्यले संघदेखि प्रदेश र पालिकासम्म विभिन्न सिप विकास तथा व्यावसायिक तालिम सञ्चालन भइरहेका छन्। सरकारका सम्बन्धित निकायले पालिकासँगको साझेदारीमा मागमा आधारित सिपमूलक तालिम सञ्चालन गरिरहेका छन् भने पालिकाहरूले पनि आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा सिप विकास तथा उद्यमशीलताका कार्यक्रम अघि बढ़ाइरहेका छन्। अर्थात अहिले सिप सिकाउने कार्यक्रमको केही कमी छैन, तर सिप सिकेका मानिसहरूले त्यसलाई रोजगारी, स्वरोजगारी वा आमदानीमा कति रूपान्तरण गर्न सके, यो नै अहिलेको मुख्य प्रश्न हो। यही सन्दर्भमा काठमाण्डु महानगरपालिका वडा नम्बर 18 भने नियमित तालिम भन्दा केही फरक ढाँचामा सिप मेलालाई अघि बढ़ाएको छ। वडा नम्बर 18 अहिले तेस्रो संस्करणको सिप मेला सञ्चालन गरिरहेको छ, जहाँ उद्यमशीलता, रोजगारी र स्वरोजगारसँग सम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। वडाका अनुसार यसको उद्देश्य स्थानीयवासीलाई सिप मार्फत आत्मनिर्भर बनाउने र रोजगारीका लागि आवश्यक आत्मविश्वास तथा क्षमता विकास गर्नु हो। तर कुनै पनि सिप विकास कार्यक्रमको सफलता सहभागीको संख्या वा तालिम सम्पन्न भएको प्रमाणपत्रले मात्र मापन हुँदैन। तालिमपछि कतिजनाले काम पाए, कतिजना स्वरोजगार बने, कतिजनाले व्यवसाय शुरू गरे, सिकेको सिप बजारको मागसँग कतिको मिल्यो, सिप सिकेपछि आवश्यक पर्ने पुँजी, बजार वा व्यवसाय सञ्चालनको ज्ञानमा उनीहरूलाई कति सहयोग भयो र सबैभन्दा महत्वपूर्ण केही वर्षपछि पनि त्यो सिपबाट उनीहरूको आमदानी र जीवनमा परिवर्तन आयो कि आएन भन्ने हो। आजको देश परदेशमा हामी काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गर्छौं। सबैभन्दा पहिले वडामै सिप मेला सञ्चालन गर्ने सोच कसरी आयो त?
1: अब हामीले चाहिँ सिप सिकौं, आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ हामीले यो चाहिँ कार्यक्रम अगाडि बढाएको। हाम्रो यो सिप मेला गर्नुको उद्देश्य के भने, एकै थलोमा विभिन्न थरीको हामीले सिप राखेर सिप मेला गर्दैछौ। त्यसो गरेपछि के हुन्छ भने, एउटै तालिम चाहिँ नि एउटा तालिममा बसेको अर्को तालिममा बस्न नपाउने। कस्तो भने, एक यो हप्तामा हामीले एउटा तालिम गर्यो भने अर्को हप्तामा अर्को तालिम गर्यो भने त्यही मान्छे रिपिट भइरहेको हुन्छ कि। त्यही भएर हामीले एकै थलोमा एउटै टाइममा सिप मेला गर्यो भने विभिन्न, मतलब एउटामा मात्रै उहाँहरू सहभागी हुन पाउने भयो होइन? हजुर, हामीलाई अब यस्तो आले पहिले पनि उहाँहरूलाई नै धेरै रिपिट भयो भने पनि गुनासो छ। हाम्रो कस्तो भने, कोर एरिया होइन, एकदम अब यो त हाम्रो सानो वडा छ, त्यसमाथि पनि नेवार दिदी बहिनीहरू धेरै छ, नेवार कम्युनिटी छ हाम्रो होइन। त्यही भएर चाहिँ नि अब महिलाहरूलाई पहिला बाहिर ल्याउनु त पहिला धेरै गाह्रो भएको थियो, अहिले आएपछि उहाँहरू चाहिँ सबै सिप सिकौँ भन्ने उहाँहरूको उत्साह छ। अनि यस्तो उत्साह साथ आउनुहुन्छ, तालिम पनि लिनुहुन्छ, कसैले गर्नुभयो कसैले ना यो प्रमाणपत्र मात्रै थन्काउनु भयो क्या। त्यही भएर चाहिँ हामीले एकै समयमा एउटै थलोमा राखेर विभिन्न यो सिपहरू सिकाउने गरी हामीले सिप मेला आयोजना गरेको।
2: यसमा पनि वडाभित्र हामीले होइन रोजगारीको अवसर, अब त्यो सिप सिकाउने अवसरको बारेमा अरू अध्ययनहरू गर्यौं कि, जुन हामीले निरन्तर अरू वडाहरूमा पनि भइरहेका हुन्छ नि तालिमहरू, अब त्यसै अनुसार निरन्तरता दियो र अलिकति व्यवस्थित गरेर चाहिँ मेलामा चाहिँ रूपान्तरण गर्यौं।
1: अब यस्तो उहाँहरूको माग अनुसार नै हामीले राखेको हो। हामीले अब जस्तै यो बारिस्ता भनौँ, बारिस्ता त हाम्रो चौथौं पाँचौं चोटिको भइसक्यो यो ट्रेनिङ। पहिला चाहिँ हामीले जुन संस्था हो त्यो कोचिना मिठोसम्म त्यही टिम ग्रुपलाई त त्यही गराइसके, तीन चार ग्रुपलाई। अहिले आएर हामीले यो सुद्धा तेस्रो पल्ट भयो शीत मेला आयोजन गरेर ती अहिले पनि बारिस्ता बेकरी रिपिट भइरहेको छ. अलि ठुलो तरिका नै बजेटिङ व्यवस्था गरेर नै गरेको हो हामीले. अब 5 लाखसम्मको पनि छ होइन, अब 2-3 लाखसम्मको पनि छ, त्यो सबै मिलाएर हामीले गरेको छ.
2: अब अरू वडाको कुरा गर्दाखेरि अरू वडाबाट जुन तालिम विशेष गरी अरू अरू वडाले त तालिम दिइरहनु भएको हुन्छ होइन, त्यो तालिम र 18 नम्बर वडाले दिइरहेको जुन सिप छ त्यो सिप मेलाको फरक चाहिँ के छ दुईटामा?
1: होइन, अरू वडाले एउटा तालिम एउटा समयमा मात्रै गर्नुहुन्छ होइन, अर्को तालिम अर्को समयमा गर्नुहुन्छ. हामीले चाहिँ नि एकै थलोमा सबै सिपहरू एकै थलोमा राखेर सिकाएको भयो. हामीले पहिलोचोटि यो भन्दा यो तेस्रोचोटि भयो, पहिलाचोटि गर्दाखेरि पनि बारिस्ता बेकरी जुत्ता यो मखमलको जुत्ता बनाउने झोल साबुन स्रफ डल्लो साबुन अनि सेल्फ मेकअपहरू चाहिँ नि अनि सिकाएको थियो भने लाखामरी यो हाम्रो भित्र एरियामा लाखामरीको धेरै चलन चल्ती छ. लाखामरी पनि सिकाइदिनु भनेको हाम्रो यहाँ स्थानीयवासी महिला दिदीबहिनीहरूको माग अनुसार चाहिँ हामीले चाहिँ त्यो लाखामरी पनि बनाउन सिकाएको थियौँ पहिलामा. अनि दोस्रोमा चाहिँ नि हामीले नौलो के थप्यौँ भने रेडिमेड साडी जुन चाहिँ नि भोज जाँदाखेरि त्यो साडी बाँडेर धेरै टाइम नलाउने पहिले नै त्यो साडी र ब्लाउज टक्क मिलाउने त्यस्तो त्यो ट्रेनिङ अनि नेट आर्ट पनि राखेर हामीले त्यो बेला एआई पनि थपेका थियौँ भने यसपालि पनि हामी यसलाई एआई पनि राखेका छौँ.
2: आवश्यकता चाहिँ के देखिँदो रहेछ उहाँहरूलाई चाहिँ के के आवश्यकता यो यो कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो के बढी पाउनु भएको छ?
1: अब उहाँहरू चाहिँ कि जुन तालिम दिए पनि लिने खालको पहिला चाहिँ एकचोटि आउनु न हामीले मैला वडामा मैला भेला राखेको छु आउनु भन्दाखेरि बोल्न आउँदैन बोल्न डर लाग्छ अरूको अगाडि कुरा गर्न डर लाग्छ नाइ के गर्न आउने भन्ने दिदी बहिनीहरू अहिले आएर के तालिम छ हामीलाई यो तालिम चाहियो भने उहाँहरूले यहाँ माग राख्न आउनुहुन्छ त्यो चाहिँ मलाई एकदम खुसी लाग्छ.
2: भनेपछि महिलाहरू अलिकति भनौँ अगाडि बढिसक्नु भएको छ पहिलेको तुलनामा. कतिको दुःख भयो उहाँहरूलाई अलिकति सम्झाइ बुझाइ गरेर प्रोत्साहन अलिकति यो ठाउँसम्म ल्याउनको लागि चाहिँ
1: उहाँहरू चाहिँ यस्तो पहिला आउनु खोज्नु हुँदैन तर फ्रन्टमा आएर केही गर्नु खोज्नु हुँदैन पहिला. अब जस्तै चुनावमा उठाकेर पनि चुनावमा एकदमै सहयोग गर्नुभयो महिला दिदी बहिनीहरूलाई मलाई सहयोग धेरै सहयोग गर्नुभयो. चुनाव जितेको बेलामा पनि म भन्दा उहाँहरू खुसी हुनुभयो तर उहाँहरूलाई बाहिर यो कार्यक्रममा ल्याउँदाखेरि पहिला धेरै गाह्रो भएको थियो. अहिले चाहिँ नि उहाँहरूलाई बाहिर के उहाँहरू आइसकेपछि अहिले त गाह्रो छैन हामीलाई के कार्यक्रम छ हामीलाई यस्तो कार्यक्रम भयो भने अब जस्तै हामीले यसपालि यो तालिम राखेको छु भन्दाखेरि होइन अचार बनाउने एउटा पनि तालिम राख्दैन न हामीलाई भनेर खोरै 25-30 जनाले नाम दिपायो हजुर. उहाँहरूले पनि भन्छ कौशी खेतीको तालिम चाहियो भन्नुहुन्छ. कौशी खेती पनि गर्नुहुन्छ उहाँहरूले कौशी खेती पनि मजाले अब यो हाम्रो कोरियरमा त जग्गा छैन आफ्नो आफ्नो घरको कौशीमा एकदम मजाले उहाँहरूले तरकारी खेती पनि गरिराख्नु भएको छ. साग धनियाँ अब हामीलाई यो कागती पनि फलाएर खुवाउनु ल्याउनु भएको छ तरकारी पनि खुवाउनु ल्याउनु भएको छ. मैले भने तालिम त लियो तिमीहरू यस्तो हामी आउने भनेर लियो तिमीहरूले कतिको तरकारी रोप्यो त भन्दाखेरि ल भनेर देखाउनु पनि ल्याएको छ फोटो खिचे कसैले फोटो खिचेर म चाहिँ घर घरमा आएर हेर्न आउँछु भनेर उनीहरूलाई भनेको तर उहाँहरूले चाहिँ फोटो खिचेर पनि देखाउनु ल्याउनु भएको छ. त्योभन्दा त्यस्तो गर्दाखेरि मलाई कसो भने आफूले ट्रेनिङ मलाई चाहिँ लिन भन्दा पनि उहाँहरूलाई तालिम दिएर उहाँहरू खुसी भएकोमा मलाई एकदम सन्तुष्टि लाग्छ. हाम्रो अडसिजु पनि त्यही भन्नुहुन्छ.
2: महिलाहरूलाई चाहिँ अलिकति भनौँ न ब्याक सपोर्ट दिने गरी तपाईँहरूले व्यक्तित्व विकास अन्तर्गत उद्घोषण तालिम पनि दिनुभएको छ त्यसको प्रभावकारिता कस्तो पाउनु भएको छ?
1: अब प्रभावकारी कस्तो भने अब उहाँहरूलाई हामीले यो उद्घोषण तालिम पनि दिन लगायो नेतृत्व विकास तालिम पनि दिन लगायो तर एउटा दुईवटा कार्यक्रममा उहाँहरूलाई हामीले कार्यक्रम पनि सञ्चालन गर्न दियौँ तर उहाँहरूलाई नै अगाडि बढ्नु अलिकति डराउनु भएको छ फर्स्टचोटि होला तैपनि हामीले प्रयास गरिरहेको छौँ उहाँहरूलाई पनि अगाडि ल्याएर कार्यक्रम गराउने भनेर जहिले पनि मैले मात्रै कति गर्ने भनेर उहाँहरूलाई पनि अगाडि ल्याउने कोसिस गरिरहेको छौँ हामीले.
2: के फेरिएको त होला नि त पहिलेभन्दा अलिकति
1: पहिलाभन्दा धेरै फेरिएको छ धेरै अहिले एकचोटि अब हाम्रो महिला वडा विकास महिला समिति भनेर छ त्यसमा चाहिँ हामीले महिलाहरूलाई एउटा के भन्छ महिला समूह बनाएको छ त्यसमा 50-60 जना उहाँ हुनुहुन्छ अनि त्यो ग्रुपमा उहाँहरूले महिना महिनामा पैसा पनि जम्मा गर्नुहुन्छ अनि त्यहाँ भेला गर्ने हुन्छ के कार्यक्रम छ भनेर उहाँहरूले गर्नुहुन्छ. हाम्रो कार्यक्रम गर्नु पर्यो कि उहाँहरूलाई खबर गर्यो कि उहाँहरू सबै आउनुहुन्छ. हाम्रो महिला भेला गर्नलाई यो वडामा एकचोटि कल गर्यो भने सबै आउनुहुन्छ त्यही खुसी लाग्छ.
2: भनेपछि उहाँहरूको कार्यक्रमहरूमा पनि सहभागिता उपस्थिति बढेको छ
1: एकदम उल्लेख्य महिलाहरूको सहभागिता हुन्छ. अब जस्तै यो हाम्रो के भन्छ यो नागरिक सुनवाई कार्यक्रममा पनि पुरुषभन्दा महिला बढी सहभागी हुन्छ हाम्रो धेरै नै महिलाहरू सहभागी हुन्छ. पहिलाभन्दा महिलाहरू यसरी निस्केर यस्तो वडामा आएर यस्तो कुरा गर्न आउँदाखेरि उहाँहरूको माग राख्न आउँदाखेरि हामीलाई एकदमै खुसी लाग्छ.
2: पहिले घरमा मात्र सीमित हुने महिलाहरू अहिले अलिकति भनौँ न यो थुप्रो विषयहरूमा चासो राख्ने हुनु भएको छ.
1: हजुर एकदमै एकदमै. पहिला त आउँदाखेरि पछाडि मुख देख्ला कि भनेर मुख लुकाएर बस्ने, अहिले चाहिँ फ्रन्टमा आएरै बस्न खोज्नुहुन्छ. त्यही खुसी
2: लाग्छ.
1: हजुर कसैले माइकमा लक्की राख्ने भन्यो भने उहाँहरू आफ्नो कुरा निर्धक्कको साथ हामीलाई यो चाहियो भनेर पनि राख्न सक्नु हुने भएको छ उहाँहरू.
2: अब जति पनि हामीले तालिमहरू दिइरहेका छौँ, सिप सिकाइरहेका छौँ यहाँका स्थानीयहरूलाई, त्यो सिप सिकाउने मान्छे चाहिँ हामीले कहाँबाट ल्याउँछौँ, कस्तो खालको मान्छेले सिकाउनुहुन्छ, त्यसको बारेमा पनि अलिकति बताइदिनुहोस्.
1: अब यस्तो, अब यो हाम्रो जुन ट्रेनिङहरू दिँदाखेरि उहाँहरूलाई नै प्रपोजल ल्याउनुहुन्छ होइन. अब अहिले जस्तै यो त हामीले स्विमिङ डान्स पनि कस्तो भने यो नृत्य तालिम चाहियो कहीँ जाँदाखेरि हामीलाई डान्स गर्नलाई अलिकति अप्ठ्यारो छ राखिदिनु भनेकोले हामीले चाहिँ राखेको. अनि हाम्रै यहाँ हुला प्याहा इन्स्टिच्युट भनेर एउटा हाम्रै 18 वडाको छोरी बेटीले सोनिका प्रजापतिले खोलिरहेछ. अनि उहाँले नै म सिकाउँछु म कहाँ पठाएर ल्याउनु भनेपछि उहाँ कहाँ पठाएर अहिले चाहिँ हामीले 30 जनालाई नृत्य प्रशिक्षण दिइरहेछौँ. अनि त्यस्तै अब ड्राइभिङको पनि भइरहेछ. ड्राइभिङमा चाहिँ हामीले पहिला नगरौँ भन्ने सोचमा थियो होइन, स्कुटर र गाडीको नगरौँ भन्ने सोचमा थियो. तर एउटा प्रपोजल आएपछि उहाँहरूले ल्याएपछि हामीले गरेको जम्मा 25 जनालाई भनेको अहिले 35 जना पुगिसक्यो. अब उहाँहरू सबैलाई समेट्ने कोसिस गर्दैछु.
2: भनेपछि दक्ष प्रशिक्षक नै हामीले छान्छौँ.
1: एकदमै एकदमै उहाँहरूको त्यो अहिले यो बारिस्ताको ट्रेनिङ दिने त अब 22-23 वर्षको नानी हुनुहुन्छ. उहाँले मजाले सिकाउनुहुन्छ. आफ्नो आमा सबको उमेरको आमाहरूलाई पनि एकदमै मजाले हप्ता दिनमा बनाउन सक्ने गरी उहाँले सिकाउनु भइरहेछ. बारिस्ताको पनि त्यस्तै. बारिस्तामा त यो महिला गृहणी भन्दा पनि अहिले यङ युवाहरूको युवा युवतीहरूको छ. बारिस्तामा छ तर बेकरीमा चाहिँ अलि गृहणी टाइपकोहरू उहाँहरू घरमा बसेर बनाउने खालको पनि. अब जस्तै पैसा बजारमा गएर व्यापार गर्नु मात्रै त्यो ऊ होइन नि. अब हामीले घरमा बसेर आफ्नो जन्मदिनको लागि केक बनाएर दिन सक्यो भने त्यो पनि त हाम्रो बचतै भयो नि होइन. त्यो पनि सोचिरहेको छ हामीले. जस्तै खेलौना बनाउने या तेरीबेरी बनाउने तालिम पनि दिइसकेका छौँ. त्यसमा पनि हामीले के गरेका छौँ भने त्यो तालिम लिइसकेर उनीहरूले बजारमा गएर बेच्न नगए पनि उहाँहरूले चाहिँ घरमै बनाएर त्यो गिफ्टहरू दिने चाहिँ गरिराख्नु भएको.
2: हामीले यहाँका नागरिकको बारेमा कुरा गऱ्यौँ, महिलाहरूको बारेमा पनि छुट्टै हामीले कार्यक्रम भइरहेको छ भन्ने कुराहरू गऱ्यौँ. र त्यो बाहेक अरू फरक क्षमता भएकाहरूसँग चाहिँ हामीले केही समन्वय अथवा उहाँहरूको लागि चाहिँ केही गरेका छौँ अथवा योजनाहरू केही छ त? अथवा यो हुन त पछिल्लो समय त ज्येष्ठ नागरिकहरूले पनि हामी पनि केही गर्छौँ, कति भजन मात्रै गाएर बस्ने भन्ने कुराहरू गर्नुहुन्छ, त्यस्तो चाहिँ सोचेका छौँ अथवा कार्यक्रमहरू केही छ त?
1: अब ज्येष्ठ नागरिकहरूले त्यस्तो हामीलाई फरक खालको कार्यक्रम चाहियो त भन्नुभएको छैन. हामीले ज्येष्ठ नागरिक भवन भनेर हामीले यहाँ खोलिरहे पनि छौँ होइन. त्यो भवनमा चाहिँ उहाँहरू त पहिला त टाइम नियमित आउनुहुन्थ्यो, अहिले अलिक कम भयो. हामीले चाहिँ यो माघ महिना 1 महिना चाहिँ उहाँहरूलाई मनोरञ्जन दिने उद्देश्यले कथा वाचन गर्ने कार्यक्रम राखेका छौँ. अनि वर्षमा एकचोटि उहाँहरूलाई घुमाउन पनि लान्छौँ. हामी विभिन्न धार्मिक भ्रमण पनि गराउँदै आइरहेका छौँ. अनि उहाँहरूलाई टाइम टाइममा घर घरमा गएर आउन नसक्नेलाई घर घरमा गएर डक्टर सहितको हामीले उपचारको सेवा पनि दिइराखेका छौँ. अनि आउन नसक्नेहरूलाई घर घरमा गएर भत्ता पनि दिइरहेछौँ. अब जे होस् हामी यो वडावासीको म ज्येष्ठ नागरिकहरूको मनमा बस्न जाने उहाँहरूको आशीर्वाद लिन जाने सफल भएको मैले महसुस गरेको छु.
2: अर्को भनेको जुन तालिममै लाग्छ म अलिकति सिपकै कुरा गर्दाखेरि, जुन सिप मेला हामीले गरिरहेछौँ यो तेस्रो संस्करण, त्यसको समय अवधि कति समयदेखि कति समयमा तालिम दिनुहुन्छ, त्यो चाहिँ के छ?
1: यो चाहिँ 1 हप्तादेखि 15 दिनसम्मको छ हाम्रो यो नृत्य प्रशिक्षण. त 1 महिनाकै छ. यो ड्राइभिङ चाहिँ 2 हप्ताको छ. अनि स्विमिङ पनि 2 हप्ताको छ. अर्को बेकरी बारिस्ता 10 दिनको छ भने यो अरू चाहिँ नि 1 हप्ता. यो एआईको चाहिँ 2 हप्ता नै छ हाम्रो. त्यस्तो छ.
2: अनि त्यसमा पनि जस्तै हुन त यो तालिम अलिकति लामो समयको क्लास हुन्छ, 3 महिना 6 महिने हुन्छ होइन. हामीले चाहिँ अब समय छुट्याएर 1 हप्ता 2 हप्ता 1 महिनासम्म दिने कुरा गर्नुभयो तपाईँले, पर्याप्त हुन्छ?
1: अब पर्याप्त नभए पनि फेरि एडभान्स हुन्छ नि, अर्को क्लासमा फेरि उहाँहरूलाई रिपिट गराउँछौँ हामी बेसिक होइन. यो एक हप्तामा तालिम लिएर अहिले भनिहाले नि, अहिले एकजना आउँदै हुनुहुन्छ, उहाँ जाने आफ्नो कफी सप खोलेर बसिराख्नु भएको छ. अर्को एकजना पनि कफी सप खोज्यो पाटनमा, उहाँ भयो अरे त मैले नबोलाएको, उहाँलाई पाटनमा पनि छ खोलेर बसेकोहरू. जस्तै अब 10 दिनमा सिकेर उहाँहरूले चाहिँ यतिको रेस्टुरेन्ट खोलेर बसिराख्नु भएको छ भने अब सक्यो होला नि. मलाई त जहाँसम्म लाग्छ उहाँहरूले राम्रै तालिम लिएको जस्तो मलाई लाग्छ.
2: नतिजा देखियो
1: हजुर,
2: राम्रै देखियो, त्यो भएपछि त भइगयो.
1: अब यो जुत्ता बनाउने स्ट्रप बनाउने तालिम यहीँ तालिम लिएर उहाँहरूले नै तालिम दिनुभएको. पहिला हामी पहिलोको उसमा कार्यकालमा तालिम दिएको उहाँहरूलाई, यो अहिले दोस्रो कार्यकालमा उहाँहरूले नै स्ट्रप यो झोल साबुन डल्लो साबुन उहाँहरूले नै ट्रेनिङ दिनुभयो.
2: अनि त्यो सामग्रीहरू जति तालिमको लागि आवश्यक पर्छ नि सामग्रीहरू, त्यो चाहिँ वडाले नै जुटाउँछ कि सम्बन्धित व्यक्तिहरू प्रशिक्षकले नै व्यवस्थापन गर्नुहुन्छ?
1: अब उहाँहरूले नै प्रपोजल ल्याउनु भएको हो, उहाँहरूले नै व्यवस्था गर्नुहुन्छ. हामीले यो के भन्छ तालिम लिने, हाम्रो तालिम लिने व्यक्तिहरूलाई सम्पर्क गरेर यहाँ बोलाइदिने, अनि यो वराब मार्फत हामीले फेसबुक मार्फत हाम्रो यही हुँदैछ सिकमेला भनेर भने जति पनि सम्पर्कमा आयो उहाँहरूलाई अनि त्यहाँ लगेर हामीले ठाउँको व्यवस्था गरिदिने, यो व्यक्तिको व्यवस्था गरिदिने, समूहको व्यवस्था गरिदिने, त्यति गरिदिने ठाउँ अनि सबै हामीले रेक्टे पनि निरीक्षण पनि गर्छौँ, अनुगमन पनि गर्छौँ, त्यति गर्ने हो उहाँहरूले नै गर्नुहुन्छ सबै. चाहेको बेलामा अध्यक्ष पनि आएर अनुगमन गर्नुहुन्छ, तर म चाहिँ नियमित जान्छु आफै गएर त्यहाँ उनीहरूलाई के चाहियो के गर्नुपर्छ म सबै हेरेर म सबै मिलाउँछ. हिजो पनि सबैलाई खबर नपुगेको रहेछ, म गएर 1 घन्टा बसेर उहाँहरू सबैलाई फेरि खबर नपुगेकोहरूसँग लाई मैले फेरि फोन गरेर सबैलाई बोलाएर आजदेखि उहाँहरू नियमित आउँछु भन्नुभएछ. अब ड्राइभिङमा पनि अस्ति त्यस्तै भयो, मान्छे बढी भएर म गएर 2 घन्टा बसेर त्यहाँ सबै गएर आएँ, त्यो ड्राइभिङ इन्स्टिच्युटमै गएर म 2 घन्टा बसेर आएँ, त्यस्तो गर्छु म चाहिँ.
2: अनि त्यो तालिमको कुरा गरिरहँदाखेरि जुन धेरै ठाउँमा त यो प्राइभेट इन्स्टिच्युटहरूमा त पैसा तिर्नुपर्छ, हामीले दिन तालिम चाहिँ निशुल्कै होला पक्कै पनि वडाबाट?
1: हामीले वडाबाट चाहिँ उहाँहरूलाई पे गर्ने हो, व्यक्ति हाम्रो वडावासीहरूलाई चाहिँ हामीले निशुल्कै सबै निशुल्क भएर त यहाँ ड्राइभिङमा अहिले चाप बढी भइरहेको छ कि, त्यही भएर
2: 1 रुपियाँ पनि लाग्दैन,
1: लाग्दैन कसैसँग 1 रुपियाँ पनि लिँदैन.
2: के प्रक्रिया छ त्यसको लागि चाहिँ, कोही तालिम लिने इच्छुक अरू सदस्यहरू भनौँ व्यक्तिहरू हुनुभयो भने के गर्नुपर्छ उहाँहरूले?
1: उहाँहरू यो 18 वटाको हुनु पर्यो, 18 वटाको नागरिकता लिएर आयो भने हामीले चाहिँ तालिम दिन्छौँ
2: सजिलो तालिममा सहभागी.
1: ए हजुर, अध्यक्षले मैले चाहिँ फेसबुकमा मार्फत अब हाम्रो यो कार्यक्रम हुँदैछ भनेर हामीले फेसबुकमा राख्छौँ, हाम्रो फेसबुकमा धेरै कन्ट्याक्टहरू छ, उहाँहरूले त्यही हेरेर यहाँ आएर नाम लेखाउनुहुन्छ, कसैले फोनै गर्नुहुन्छ मेरो, कसैले मेसेज गर्नुहुन्छ मेरो यसमा चाहिँ यो नाम राखिदिनु भनेर अध्यक्ष र मलाई चाहिँ धेरैजनाले कन्ट्याक्ट गर्नुहुन्छ.
2: त्यसमा पनि जेनजी भन्छौ नि, जेनजी नवयुवा, उहाँहरूको उपस्थिति चाहिँ के छ तालिमहरूमा?
1: उहाँहरू यस्तो अब यो बारिस्ता त उनीहरूले लिइसक्यो, लगभग हाम्रो वडाको जेनजी युवाहरूले अक्सर लिइसक्यो, 3-4 समूह भइसक्यो लिइसकेकोहरू, 4-5 समूह नै भइसक्यो लिइसकेकोहरू, सबै धेरै जसोले लिइसक्यो. अहिले उनीहरूको चासो केमा छ भने ड्राइभिङ एआई, अस्तिको लटमा एआईमा पनि उहाँहरू सहभागी भएको थियो, अब अहिले पनि हामी एआई गर्दैछौँ, त्यसमा पनि यो सकभर हामी एआई भनेको त अब जेनजी युवाहरू नै आउने हो है.
2: कति जति होला आधा अवधि हाराहुरीमा युवाहरू हुनुहुन्छ
1: यो ड्राइभिङमा? त लगभग सबै जस्तो युवा छ, एक अब 35 जनामा 5 जना अलि होला है उमेर भएको, नत्र सबै युवा नै हो. अहिले यो ब्याचलर पढिराख्नेहरू, अहिले कसैको एक्जाम भनिरहेको छ, अब कोही इन्जिनियरिङ सकाएर काम गरिराख्नु इन्जिनियर पनि छ, हाम्रो यही वडाको डक्टरहरू भर्खर पढाइसकेको डक्टर पनि यो ड्राइभिङमा इन्ट्रेस्ट राखेर ड्राइभिङको क्लास लिन आउनु भइरहेछ. उहाँहरूलाई चाहिएको तालिममा चाहिँ उहाँहरू आउनुहुन्छ.
2: भनेपछि इच्छा लाग्नेहरू जो कोही सजिलो आएर तालिमले सहभागी भएर लिन सक्नुहुन्छ, आउन सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ?
1: हजुर, सक्नुहुन्छ. जे होस् हाम्रो 18 वटाको हुनु पर्यो, 18 वटाको नागरिकता लिएर उहाँहरू आउनुभयो भने, अब पहिलाको तालिम दिँदाखेरि 18 वटाको होइन यो अरू वडाको पर्यो भनेर हाम्रो कुन जुन गुनासो छ, अब महिलाहरूको त दुईता गर्नुहुन्छ, उता माइटबाट लिइरहेको नागरिकतामा हामीले बिहा दर्ता राख्छौँ भने यहाँको छोरी बेटी यही 18 वटाको नागरिकतालाई हामी मान्यता दिएर हामी तालिम दिन्छौँ.
2: यो काठमाडौँ महानगरपालिकाले सायद 2083 अब शिव मेला आयोजना गर्ने तर्खरमा छ होइन. उहाँहरूले चाहिँ ठूला ठूला संस्थाहरूसँग पनि समन्वय गरिरहनु भएको हुन्छ. हाम्रो त्यस्तै खालको समन्वय हुन्छ कि हुँदैन? जस्तै अब रोजगारदाता भनौँ अथवा महानगरपालिकै भनौँ अथवा अरू निकायहरूसँग यहीँकै अरू स्थानीय संघ संस्थाहरूसँग के छ?
1: त्यस्तो छैन. अब कोही कुनै संघ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो. त्यस्तो मात्रै छ र हाम्रो त्यस्तो कसैसँग कन्ट्याक्ट गरेर हामीले चाहिँ यो गरेको होइन.
2: युवाहरूमा यहाँ 18 नम्बरका युवाहरूमा चाहिँ त्यो रोजगारीको आवश्यकता चाहिँ कतिको देख्नु भएको छ तपाईँले?
1: आवश्यकता त धेरै देख्छु नि. आवश्यकता अब कस्तो भने अब आजकलको युवाहरू आफूले चाहेको जस्तो काम पाएन भने गर्दैन. अहिले उनीहरूले चाहेको काम पायो भने त गर्छ. आवश्यकता त धेरै छ, बेरोजगारीहरू पनि छ.
2: त्यो वैदेशिक रोजगारीमा पलायन हुनेको संख्या चाहिँ कस्तो छ? मुख्य समस्या त नेपालको अहिले त्यही हो भन्छन् धेरैले होइन.
1: अब मैले भनिहालेँ नि हाम्रो कोड एरिया होइन नेवारहरूको बढी बस्तीमा त्यस्तो वैदेशिक रोजगारीमा जाने त यहाँ हामीले धेरै देखेको छ जस्तो मलाई लाग्दैन. एक दुईजना छ, नभएको होइन, एक दुईजना छ. अब जस्तै पहिला धेरै परेन, अब यहाँ काम गरेर उनीहरूलाई गाह्रो भयो, त्यस्तो भएको एक दुईजना चाहिँ देखेको छौँ हामीले बाहिर गएको.
2: अब अलिकति अघिल्ला संस्करण, पहिलो संस्करण र दोस्रो संस्करणको बारेमा पनि कुराकानी गर्यौं. कस्तो भयो समग्रमा भन्दाखेरि, कस्तो पाउनु भयो?
1: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनकै. त्यहाँ हाम्रो जुन टोलार प्यालेसमा त पहिलो संस्करणमा गर्दाखेरि, पहिलोचोटि हामीले शिव मेला गर्दाखेरि त एकदम प्याकै, एकदमै रमाइलो माहौलमै हामीले गरेको थियौँ. अनि अरू वराहरूले पनि हामीलाई सोध्दै थिए, ए वरावरामा पनि यस्तो शिव मेला हुन्छ र भन्ने हुने गरी हामीले गरेका थियौँ त्यो बेला.
2: कतिजनाले तालिम लिनुभयो त्यो पहिलो र दोस्रोमा? झन्डै झन्डै त्यो ठ्याक्कै यति भन्नु परेन, कतिजना जति तालिम?
1: पहिलोमा त 125 भन्दा नागेकै थियो. मैले त्यो बेला खाजाको व्यवस्थापन गरिदिएकोले मलाई त्यो बेला 140-150 हाराहारीमा जस्तो लाग्छ. दोस्रो संस्करणमा चाहिँ नि त्यसमा पनि त्यस्तै 100 जना नागे थियो.
2: 100 जना भनेपछि पहिलो र दोस्रोबाट 225 भन्दा बढी. अब यसमा तेस्रोमा चाहिँ अब चल्दैछ, के चलिरहेछ, के चल्नेवाला छ?
1: चलिरहेछ अहिले बेकरी बारिस्ता, यो ड्राइभिङ, यो डान्सको भइरहेछ. अब अचारको भोलिदेखि गर्दैछौँ हामी, स्विमिङको भोलिदेखि गर्दैछौँ, टमाटर हुँदैछ.
2: कतिजना हुनुहुन्छ अहिलेसम्म?
1: अहिलेसम्म यो ड्राइभिङमा त 30-35 जना भइसक्यो, स्विमिङमा 25 जना जति छ, अचारमा 25 जना छ, बारिस्ता बेकरीमा 20-20 जना छ, अर्को एआईमा छ, यो भिडियोग्राफीमा छ, यो भान्साघर औषधालयमा पनि हामीले भान्साघरमा जुन मरमसला प्रयोग हुन्छ त्यसमा चाहिँ त्यसको के भन्ने अब त्यहाँ त्यो कसरी प्रयोग गर्ने, त्यो कुन कुन मसलाको के औषधिको रूपमा हो भनेर त्यो जुन हामीले एउटा क्लास ऊ गर्न लाग्छ त्यसमा पनि 25 जना नै छ. अहिले भिडियोग्राफीमा चाहिँ अलिकति कम भएकोले हामीले चाहिँ अहिले त्यो लोकसेवा र अनि इआई यो 3 चाहिँ हाम्रो बाँकी छ, अरू चाहिँ सुरु हुँदैछ.
2: मैले के विज्ञहरूसँग कुरा गर्दाखेरि जति पनि यो शिव सिकेका मान्छेहरू हुन्छन् होइन, युवाहरू हुन्छन्, उहाँहरूलाई चाहिँ टिकाउनलाई के गर्नु पर्ला, अझै बढी उहाँहरूको शिव निखार्नलाई के गर्नु पर्ला भन्न सोध्छु होइन. उहाँहरूले भन्नुहुन्छ सरकारले चाहिँ यस्तो नियम बनाइदियोस् कि जसले गर्दाखेरि केही समयका लागि जस्तै सम्बन्धित वडा छ भने वडामै सेवा गर्ने होइन, पालिका छ भने पालिकामै सेवा गर्ने अथवा कार्यालयहरू के छन् त्यस्तो खालको नियम बनाइदियो भने सजिलो हुन्छ भन्ने कुराहरू गर्नुहुन्छ. हामीले त्यतातिर सोचेका यस्तो गर्दाखेरि त लय अलिकति प्रभावकारी पनि हुन्छ होइन, हामीसँग सहकार्य आफूले पनि सिकाउन पाइन्छ युवाहरू, युवाहरूले पनि काम गर्न पाउँछन्, उनीहरूले पनि अलिकति वातावरण पाउँछन् भन्ने खालको केही कस्तो लाग्छ?
1: अब यो वडामा त हामीले आफ्नो मान्छे राख्ने भनेर पाउँदैन, त्यो त नगरपालिकाबाटै दरबन्दी पाउने
2: मान्छे राख्नै पर्ने कुरा हो. जस्तै हामीसँग जस्तै सम्बन्धित वडा छ भने वडामै सेवा गर्ने होइन, पालिका छ भने पालिकामै सेवा गर्ने अथवा कार्यालयहरू के छन् त्यस्तो खालको नियम बनाइदियो भने सजिलो हुन्छ भन्ने कुराहरू गर्नुहुन्छ.

0: यही बारिस्ता सिकेर विदेशमा गएर अहिले दुई तिनजना त्यही काम गर्दैछ भनेर विदेशसम्म पनि यो बारिस्ता ट्रेनिङ लिएकोहरूले गर्दैछ मजाले. अस्ति छुट्टीमा आएको बेलामा आन्टी मैले त यो काम गरिराखेँ नि भनेर मलाई भेटेको पनि थियो त्यो बच्चाले मलाई.
1: सिप अलिकति तिखारियो नि त.
0: हजुर एकदमै. अहिलेको दिमानी यिनीहरूको के छ भने एआई यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ. लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्नु खोजिराखेका छौँ. त्यसमा चाहिँ नि अलिकति पुगे छैन मान्छे. मैले भने होइन कोर एरियाको नेवार हो अलिकति लोकसेवा यस्तो भनेपछि अलिकति डराउँछ कि हिचकिचाउँछ त्यही भएर कम भइरहेछ त्यो मान्छे भएर अनि त्यो पनि हामीले चाँडै नै सुरु गर्दैछौँ. अब डिटेलमा मैले नै फोन गरेर सोध्यो भने उनीहरू चाहिँ अब त्यसमा पनि थप्नेवाला छौँ हामी.
1: अघि हामी यो अफ द रेकर्ड कुराकानी गर्दाखेरि तपाईँले हामीले तालिम दिएको केही नागरिकहरूले चाहिँ विदेश पनि सामान पठाउने गर्नुभएको छ भन्ने कुरा बताउनु भएको थियो. त्यो महिला सशक्तिकरणलाई चाहिँ हामीले कसरी जोड दिएका छौँ यो तालिमहरूबाट?
0: अब महिला सशक्तिकरण भनेर कसरी भनौँ. सशक्तिकरण त पहिलाभन्दा मैले अघि पनि भने धेरै भएछ. यो अब भने नि जुत्ताको यो मखमलको जुत्ता बिहेको जुत्ता यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ. यहाँको दिदीबहिनीहरूले गरेर पठाएको छ त्यस्तो. त्यो देख्दाखेरि अब आफूलाई पनि खुसी लाग्छ है. महिला सशक्तिकरण त भनिहालेँ पहिलाभन्दा त एकदमै. अहिले त महिलाहरू कार्यक्रम केही गर्न लागि ट्रेनिङ दिन लाग्यो म पनि आउने म पनि आइन पुग्यो पुग्यो भन्नुपर्छ म हामीले. तर चाहिँ ट्रेनिङ लिएर पनि उहाँहरूले चाहिँ नि सबैले त्यसलाई सदुपयोग गरेन भन्ने मलाई अलिकति गुनासो छ.
1: कार्यक्रम देश परदेशमा काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता अघिल्ला संस्करणको प्रभावकारिता सिपपछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर संघ प्रदेशसँगको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हिरा शोभा डंगोलसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा. किनकि तपाईँको सपनाले महत्व राख्दछ.
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ.
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह.
2: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध.
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने.
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्.
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक.
5: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
6: कृषि मन्त्र नार्कसँग.
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं. धानलाई मौसम सफा भएपछि मात्र काटौं. खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ. युरिया मलको प्रयोग नगरौं.

सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको परिणाम, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर, संघ प्रदेशसँगको समन्वय र आगामी

0: कुनै दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गरिरहेका छौ। अब थप कुराकानी सुनौ।
1: यहाँ 18 नम्बर वडाभित्र चाहिँ महिलाहरूलाई चाहिँ कुन रूपमा लिने गरिन्छ? सुनिन्छ नि धेरै हाम्रो यो पितृसत्तात्मक समाजमा महिला चाहिँ घरभित्रै बस्नुपर्छ, अगाडि खासै अब बाहिरको काम चाहिँ छोरा मान्छेले गर्नुपर्छ भन्ने कुराहरू सुनिन्छ। यहाँ चाहिँ त्यस्तो छ कि अलिकति फरक हो?
2: अब त्यस्तो भए पनि अहिले महिलाहरू धेरै एडभान्स भइसकेको छ, घरमा काम सकाएर पनि बाहिर आएर सबैमा सहभागी हुन उहाँहरू सक्ने भइसकेको छौँ। अब जस्तै हामी नै भनौँ न, घरमा सबै काम सकाएर अफिसमा गर्छौँ, अफिसको काम सकाएर फेरि अरू चिजले कहाँ कहाँ के छ कार्यक्रम कहाँ कहाँ जाऊ भन्नुहुन्छ, त्यहाँ त्यहाँ गएर फेरि घरमा गएर हामी सबै म्यानेज गरिरहेको छ। महिलाले सक्यो भने जे पनि गर्न सकिन्छ।
1: तपाईँ भ्याउनुहुन्छ सबै घरको काम पनि गर्न, बाहिरको काम, वडाको काम गर्नु पर्यो, तालिमको काम पनि हेर्नु पर्यो, सबै भ्याउनुहुन्छ?
2: अघि पनि भने अघि अस्तिको एक हप्ता त हाम्रो इन्द्र जात्रा, हामी महिलाहरूले रक तान्नेमा हामी कमान्डिङ गर्छौँ। त्यो सुरुदेखि 69 सालदेखि हामी 13 त्यो कमान्डिङ गरेर आएर अहिलेसम्म पनि हामी निरन्तर छौँ त्यसमा। अनि हाम्रो किलागलमा पुल खिच निकाल्छ, त्यहाँ जात्रामा हामी सहभागी भएर अझ मेरो अर्कै काम छ, हाम्रो मन्दिरमा पालो बस्नुपर्ने, त्यो काम सकाएर घरको काम पनि भ्याएर म चाहिँ वडामा पनि वडाको काम पनि भ्याउँछु। सब गर्न खोज्यो भने महिलाहरूले सकिन्छ।
1: यहाँबाट तालिम लिएर काम गर्नेहरू चाहिँ कति हुनुहुन्छ? ठ्याक्कै अन्दाजी, ठ्याक्कै नभए पनि अन्दाजी?
2: अब ठ्याक्कै त भन्न सकिँदैन, अन्दाजी अब भन्ने सेल्फ मेकअप लियो, नेल आर्ट गर्यो, आफै गरिरहेछ उहाँहरू होइन, उसले उसलाई गर्ने नै भोज जानलाई जे होस् बाहिर पार्लरमा गएर पैसा खर्च गर्नु परेन, उहाँहरूले आफै गर्नसक्नु भएछ। अब कसैले केक बनाएर आफ्नो परिवारलाई गरिरहेछ भने त्यस्तो पसलै खोलेर चाहिँ त्यस्तो गरिरहेको छैन, अब उहाँ जस्तै एक दुईजनाले गरिराख्नु भएको छ त्यति हो।
1: जति पनि आफ्नो व्यवसाय सुरु गर्नु भएको छ एक दुईजना जतिले होइन, विशेष गरी महिलाकै कुरा निरन्तरता दिन चाहे, के हुँदो रहेछ? पैसा पहिला नकमाउँदा जुन परिवारमा भर पर्नु पर्ने अवस्था हुन्थ्यो पहिले, र पछि आफै सिप सिकेपछि अनि आफै काम गरेर अलिकति दुई चार पैसा कमाएपछि के फरक हुँदो रहेछ?
2: त्यो त फरक त धेरै छ नि, मैले मेरो महिलासम्ममा त्यस्तो गरिरहेको छु। पहिला उहाँहरू एउटा लुगा लाउनलाई पनि सासुदेखि धराउनु पर्ने, जुन महिलालाई मैले रोजगारीमा इन्भल्भ गराए उहाँहरू निर्धक साफ साथ आफ्नो पैसा खर्च गरेर उहाँहरूले गर्न सक्ने अवस्थामा पुगिसकेका थियौँ हामी, त्यस्तो लाग्छ मलाई।
1: भर पर्नु पर्ने अवस्था अन्त्य भयो, आत्मनिर्भर भइयो, आफूलाई कहाँ के गर्न मन लाग्छ गर्न पाइयो, खर्च पनि गर्न पाइयो होइन, मिठो मसिनो खान पनि पाइयो, हिसाब बुझाउनु परेन। म धेरै सुन्छु क्या, हिसाब बुझाउनु पर्छ, अस्ति भर्खर पैसा दिएको खै के भन्ने सोध्नुहुन्छ भन्ने कुराहरू सुन्दै, त्यस्तो परेन?
2: त्यस्तो त परेन अहिले भनिहाल्यो नि, अघि पहिला जस्तो त पहिला भन्दा त धेरै एडभान्स भइसकेका छौँ महिलाहरू, केही न केही गरेर बसिरहनु, घरमा यतिकै बस्नुभन्दा केही न केही गर्नेहरू थुप्रै छ होइन। अब सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले, हामीले यो वर्षमा एकचोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ, त्यो ठाउँमा उहाँहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ, जुन जुत्ता, झोल, साबुन, यो जाम, यो धेरै स्ट्रफ, यस्तो अब आफैले खानाकोहरू भयो, सबै उहाँहरूले राख्नुहुन्छ।
1: यो केही पालिकाहरूले त फेरि तपाईँको पालिका नभनौ वडाले, ललितपुरकै केही वडाहरूले चाहिँ व्यवसाय सञ्चालन गर्नको लागि ऋणको व्यवस्था पनि गर्नु भएको रहेछ नि, त्यो हाम्रोमा छ कि छैन अथवा त्यस्तो के सोचेका छौँ त हामीले?
2: हाम्रोमा अहिलेसम्म त्यस्तो डिमान्ड आएको पनि छैन, अहिलेसम्म दिएको पनि छैन हामीले होइन, हामीसँग कसैले हामीलाई यस्तो चाहियो भनेर पनि भनेको पनि छैन।
1: भनेपछि भविष्यमा केही भयो अथवा कसैले आवश्यक पर्यो भने चाहिँ अब के गर्नुहुँदो रहेछ भन्दाखेरि, लगानी 1-2 लाखको गरिदिने, उहाँहरूले व्यवसाय सञ्चालन गर्ने, बिस्तारै किस्ताबन्दीमा त्यो व्यवसाय गर्नेहरूले चाहिँ तिर्दै जाने, अनि त्यसपछि केही निश्चित समयमा पूरा भइसकेपछि उहाँहरूलाई चाहिँ सुम्पिने, त्यो त्यसरी गर्नु पाए रहेछ। आवश्यक पर्यो भने चाहिँ हुन सक्छ कि के छ?
2: हुन त सक्छ, अब यस्तो नि, अब आजकल महिलाहरू धेरै विभिन्न संघ संस्थामा आबद्ध हुन्छ, आफै महिला समूहहरू हुन्छ, त्यो महिला समूहमा महिनाको एकचोटि पैसा राखेर पैसा बचत पनि गर्ने हुन्छ, त्यही कोषबाट पनि उहाँहरूले ऋण लिएर पनि काम गर्नेहरू धेरै छन्।
1: अब त्यो प्रभावकारिताको कुराकानी पनि गरौँ है, मैले धेरै सुन्छु क्या, एउटा वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, सिफ्ट त सिकिन्छ तर सिफ्ट सिक्ने मात्रै काम भइरहेको छ, प्रभावकारी भएको छैन भन्ने गुनासो सुनिन्छ। तपाईँले पनि अघि भन्नुभएको थियो सिफ्ट मात्रै सिक्ने भएको छ, काम चाहिँ भएको छैन भन्ने कुरा, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: अब सबै वडामा त्यही तालिम त होइन, अब अनि यो कोरा एक एक नमुना भनेर एउटा एउटा कोरामा एउटा एउटा नमुना तालिम दिने भनेर जुन गरेको छ त्यस तालिमलाई हामीले हाम्रो वडामा अहिलेसम्म कुनै वडामा पनि त्यस्तो गरेको छैन होला. हामीले चाहिँ नि लाखामरीलाई एक गोरा एक नमुनाको रूपमा हामीले लाने भन्ने सोचमा थियो. अब जस्तै तेह्र वडामा हाटे तालले बुनेको कपडा गर्दैछ एउटा एउटा वडामा एउटा एउटा नमुनाको रूपमा चाहिँ नि त्यो कार्य चाहिँ भइराखेको छ.
1: भनेपछि हाम्रो लाखामारी चाहिँ अलिकति विशेष अरू वडाको भन्दा अलिकति पृथक फरक छ, नौलो छ.
2: हजुर, हाम्रो लाखामारीको लागि यो हाम्रो ठाउँ अलिक प्रचलित ठाउँ पनि हो. जुन नरदेवीमा किलागलमा जुन लाखामारी अब हाम्रो नेवारहरूको त भोजमा लाखामारी भनेको चाहिन्छ. त्यसको त्यो चाहिँ पहिलादेखि हामी जन्मनुभन्दा पहिलादेखिकै उहाँहरूले यो व्यवसाय थाल्ने गर्नुभएको थियो यो ठाउँमा. अब मेरो त घर पनि माइटी पनि यही 18 वडा हो है. अनि त्यही भएर मैले त्यो चाहिँ नि मलाई पनि थाहा भएको कुरा. अनि हामीले त्यसलाई चाहिँ नि एकवटा एक नमुनाको रूपमा लाने भन्ने सोचमा हामीले राख्यौँ.
1: तपाईँको विचारमा जति पनि हामीले तालिम दिएका छौँ, अब तालिम समग्र कुराकानी गरौँ, तपाईँको कार्यकालभरि तपाईँ यहाँ छँदाखेरि के पाउनुभयो भित्रैदेखि भन्नुपर्दाखेरि, अब सिप त सिक्नु भएको छ होइन, जे तरिकाले हामीले सिप सिकाउनु उद्देश्य लिएका थियौँ त्यस अनुसार हामी सफल भयौँ, 18 नम्बरबाट सफल भयौँ जस्तो लाग्छ कि के लाग्छ?
2: सिप सिकाउनु त एकदम सफल भयौँ, तर उहाँहरूले अलिकति त्यसलाई के भन्नु अब व्यावसायिक रूपमा नलगेकोले अलिकति मनमा कहीँ न कहीँ यस्तो ऊ भइरहेछ. त्यो पनि उहाँहरूले पनि व्यावसायिक रूपमा लगोस् भन्ने हामी चाहन्छौँ.
1: किन त्यो समस्या? अब किनकि अब तपाईँलाई थाहा छ, यहीँ बसिरहनु भएको छ, मेला संयोजक पनि हुनुहुन्छ, सदस्य पनि हुनुहुन्छ, विभिन्न कार्यक्रममा सहभागी पनि हुनुहुन्छ, घरको काम पनि हेर्नुहुन्छ, बजारको काम पनि हेर्नुहुन्छ, समाजको काम पनि निहाल्नु भएको छ. किन त्यो सफल चाहिँ अब तालिम चाहिँ दिएका छौँ, प्रभावकारी चाहिँ खासै देखिएन?
2: प्रभावकारी पनि नभएको कसरी भन्नु? गर्नेले मजाले गरिरहेछ भनिहाल्ने नि. यो हामीले एप्रोन यो झोला सिउने तालिम पनि दियो, त्यो पनि मजाले गरिरहेछ. यो जुत्ता सिउने भयो, अघि नै भने मैले विदेशमा सोधेँ, उहाँले निर्यात गर्नुहुन्छ, त्यहाँबाट डिमान्ड आउँछ, हामीलाई यति यति जोड चाहियो भने त्यो बनाएर पठाउनुहुन्छ. अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ. अब मेरै बहिनीको छोरा उसले पनि अस्ति अमेरिका गएर त्यही काम गर्यो. उसले ऊ 1 वर्षको अमेरिका बसाइमा उसले त्यही काम गरेर आयो. अनि अब यही भाइ हुनुहुन्छ, उहाँले पनि त्यस्तो गरेर अर्को चाहिँ नि कस्तो भने मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने. जस्तै यो सर्प भयो, झोल साबुन भयो, यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ नि दिनुहुन्छ. त्यस्तो चाहिँ भइरहेछ.
1: त्यसो भए अब चुनौती भन्नु पर्ला, मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ?
2: चुनौती त त्यही हो, तालिम लियो, तालिमलाई व्यवहारमा व्यवसायमा न उतार्नु अलिकति हुन्छ. उनीहरूले कस्तो भने तालिम लियो चाहे बेलामा गरौँला भन्ने यस्तो छ होइन. म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमै लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको छ जस्तो देखिन्छ.
1: अब जुन 18 नम्बर वडाले गरिरहेको छ, हुन त अब वडाहरूले सिप सिकाउने कामलाई अलिकति बढी सिप होइन तालिम दिने कामलाई अलिकति धेरै प्राथमिकतामा राख्नु भएको छ धेरै ठाउँमा. त्यो पालिका देशभरिकै पालिकामा त्यस्तो पाइएको छ होइन. अनि तपाईँहरूले चाहिँ त्यो दोहोरोपन नहोस् भनेर चाहिँ सिप मेला नै आयोजना गरिरहनु भएको छ. लगातार 3रो वर्ष हो यो तपाईँहरूले आयोजना गरिरहेको चाहिँ. आफूबाट अरूले के सिक्नुपर्छ 18 नम्बर वडाबाट, अरू पालिकाका वडाले चाहिँ के सिक्नुपर्छ जस्तो लाग्छ?
2: अब केही आफ्नो आफ्नो तरिका हो काम गर्ने होइन. अब हामीले जुन सिप मेला भनेर एकै थलोमा विभिन्न सिप राखेर सिकायौँ, अब उहाँहरूले महिना पछि हप्ता पछि राख्नुहुन्छ होला. अब कसै कहाँ चाहिँ कसो भने तालिम लिने नै हुँदैन. एकदम एरिया ठुलो भए पनि जनसङ्ख्या कम भएको ठाउँ पनि छ हाम्रो वडाहरू. अब सबैले आफ्नो आफ्नो तरिकाले गरिरहेछ, यसमा हाम्रो केही भन्नु छैन.
1: राम्रो कुरा सिक्नु पर्यो, समस्याहरूलाई समाधान गर्दै जानु
2: पर्यो. अब राम्रो काम मलाई पनि सोच्छ साथीहरूले. अब हामीले दोस्रो कार्यकाल भएकोले हाम्रो पुरानो साथीहरू थुप्रै छ, तिमीहरूले कसरी गर्यो सिप मेला, वडाबाट वडामा पनि सिप मेला हुन्छ र भन्छ. खै हामीले त यो 3रो पल्ट भइसक्यो गरे हुन्छ हुन्छ भनेर मैले त्यस्तो पनि भन्छु.
1: गरेपछि हुँदो रहेछ.
2: हाम्रो अडसीजू पनि यसमा धेरै लागि परेको हुन्छ, उहाँको नै कन्सेप्ट हो या यो गर्ने यस्तो काममा चाहिँ उहाँ एकदम नै अग्रसर हुनुहुन्छ.
1: समग्र जति पनि नागरिकहरू हुनुहुन्छ होइन 18 नम्बर वडा मात्रै नभनौँ सबै पालिकाहरूका वडाहरू भनौँ एउटा प्रतिनिधि पात्र भएर भन्दाखेरि के सुझाव सल्लाह यो रोजगारीको विषयमा यो तालिमका सिपका विषयमा के भन्न चाहनुहुन्छ कसरी गर्नुपर्छ भनेर अलिकति सुझाव सल्लाह दिनुहुन्छ
2: अब मैले के भन्ने उहाँहरूलाई त अब तालिम चाहिँ लिनुहोस् होइन तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस् तर त्यो अवसरमा लिएको जुन उहाँहरूले कति यो चुनौती कति उहाँहरूले घरमा सबै अब काम सकाएर कस्तो बाधा कोही कोही त हुन्छ नि कस्तो बाधा बिघ्न त्यो सबै हटाएर जुन तालिम लिन आउनुभयो त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 वडा सदस्य तथा सिप मेला संयोजक हिरा शोभा डंगोल अब वडाले दिएको बारिस्ताको तालिम लिएर आफ्नै व्यवसाय सञ्चालन गरिरहनुभएका स्थानीय बद्री महर्जनको अनुभव सुनौ
1: नमस्कार अनि स्वागत
3: नमस्कार सर
1: तपाईँले केही समय अगाडि सायद दुई तीन वर्ष अगाडि
3: दुई तीन वर्ष नै होला सायद भयो होला यहाँ वडाले सञ्चालन गराएको थियो बरिस्ता ट्रेनिङ हाम्रो यता कथिना मिठो छ भन्ने त्यो क्याफेमा जुन चाहिँ लाजिमबादमा अवस्थित छ त्यो क्याफेमा गरेका थियो त्यो बेला हामी होला 20-25 जनै सहभागी त थियौँ होला त्यो राम्रो ट्रेनिङ गरेको थियो 12-15 दिनको थियो सायद त्यो अब एकदम राम्रो बेसिक नजान्नेहरूलाई चाहिँ एकदमै हेल्पफुल भएको थियो त्यो चिज चाहिँ अब कतिजना अब गृहिणी पनि आएको थिए स्टुडेन्टहरू पनि आएको थिए अनि हामी जस्तो व्यवसायी पनि थिए त्यो भेराइटी अफ मान्छेहरू थियो कि त्यो क्लास
1: 20-25 जना मध्ये सबै व्यवसायतिर जोडिनुभयो अथवा उद्यमशीलतामा जोडिनुभयो कि
3: जो कति त जोडिएको अब कति त पढि नै रहेको थिए कति अब बाहिर जान सोचमा ती पनि थिए होला नि अब उनीहरू कतिजना त बाहिर पनि गए होला त्यसलाई हेल्पफुल भयो होला सायद त्यो जुन चाहिँ क्लासेसहरू पाएको थियो त्यो क्लासेस धेरै नै हेल्पफुल पाएको थियो अब कतिजनाले घरमै बसेर अब थाहै नभए गृहिणीहरूलाई त त्यो बरिस्ताको क्लास लिनु नै ठुलो कुरा भइसक्यो नि त अब जहाँ कहाँबाट अब कहाँ केही नलेजै नभए मान्छेलाई बरिस्ताको अब भनौँ न कफीको बारेदेखि लिएर कफीको हिस्ट्रीदेखि लिएर कफीको त्यहाँ भेराइटीसम्म थाहा हुने भयो नि त अब बाहिर जाँदाखेरि कतै पनि लाज नमानिकन मलाई यो अर्डर गर्नु परे पनि त्यो अर्डर गर्नु पर्ने पनि अब नर्मली मान्छेहरूले ब्ल्याक कफी र मिल्क कफी मात्रै भन्छ होइन अब त्यो जुन सिपमा सिकेको मान्छेले बाहिर गएर म एक्सप्रेसो खाने अमेरिकानो खाने कापुचिनो खाने मोका खाने त भन्न सकेन एटलिस्ट
1: नाम भए पनि
3: थाहा भएन नाम र त्यो त्यसको गुण त थाहा भयो नि त्यो भनेको नि ऊ आफ्नोलाई नि सेल्फ ठुलो कुरा भयो नि त मैले यति थाहा छु भन्नु नि मलाई त्यति थाहा हुनु भनेको मलाई आफ्नो सेल्फ कन्फिडेन्स बढ्नु हो नि त कतै गएर लगेर ब्ल्याक कफी मिल्क कफी मात्र भन्न नसकिनँ ल म एक्सप्रेसो खाने भन्दाखेरि एउटा सेल्फ कन्फिडेन्स लेभल पनि हाई हुन्छ नि त त्यो चाहिँ धेरै राम्रो गरे हो कि
1: सर अब त्यो अलिकति पृष्ठभूमिमा जाँदाखेरि तपाईँले यो होइन यो बारिस्टा ट्रेनिङ लिउँ भन्ने खालको सोच चाहिँ कसरी आयो
3: सोच चाहिँ अब हाम्रो भएन नि यो खासमा त कस्तो हो भने पसल पनि मेरो व्यवसाय पनि को होटल नै यो क्याफे नै हो पहिलेदेखि नै अब सुरु भनौँ न अब त्यो ब्याकग्राउन्ड भएकोले पनि अब आफ्नै क्याफे खोलिसकेका थियौँ अब आफ्नो क्याफे खोलिसकेपछि अब यो ट्रेनिङले चाहिँ अब कति भने नै मैले भने नि बेसिक लेभलै थाहा छैन अब बारिस्ता ट्रेनिङ गर्नलाई तपाईँलाई थाहा छैन त कति कस्ट पर्छ होइन नर्मल बेसिक लिँदा पनि त कस्ट पर्छ त्यो चिज जुन चिज त्यो वडाले नै सजिलो बनाइदिएछ नि त निशुल्क त्यो पनि होइन निशुल्क गरेर 12-15 दिनको त्यो पनि धेरै त्यो हो कि राम्रो एकदमै फाइदाको चिज हो मान्छेलाई सिक्नेहरूलाई जान्न बुझ्न खोज्नेलाई चाहिँ धेरै राम्रो भयो त्यो हिसाबले पनि एकदमै राम्रो भयो
1: बाहिर तालिम लिँदाखेरि त सायद
3: 15-20 हजार जो पर्छ मिनिमम नि बेसिकको चाहिँ पर्छ अब त्यसमा पनि लेभल हुन्छ बेसिक हुन्छ एडभान्स हुन्छ तर बेसिकै थाहा नभएको मान्छे एडभान्स लिनु त काममा हुँदैन अब बेसिकमै धेरै कुरा छ कि अब बेसिकलाई नै हो त्यसलाई एडभान्समा जाने बेसिकले नै त्यो धेरै हेल्प गर्छ नि त जुन त्यो बेसिकमा चाहिँ धेरै हेल्प भएको थियो हाम्रो क्लासमा चाहिँ नि
1: तपाईँले बेसिक लिनुभयो अनि बेसिक लिएपछि
3: आफ्नो व्यवसायतिर एकदमै हेल्प भयो मलाई
1: त्यो अलिकति बताइदिनुहोस् न पहिला चाहिँ के थियो व्यवसाय होइन अनि पछि चाहिँ के सहयोग मिल्यो त्यसले गर्दाखेरि चाहिँ
3: मैले अघि नै भने जस्तो तपाईँले अब एक्सप्रेसो कस्तो हुन्छ अब कफीको भेराइटी कति हुन्छ तपाईँको भेराइटिज अफ कफी हुन्छ नि त मोका हुन्छ अब भनौँ न एउटा रेस्ट्रिटो हुन्छ एक्सप्रेसो हुन्छ अमेरिकानो हुन्छ कापाचिनो हुन्छ अनि त्यसपछि लाते हुन्छ मोका हुन्छ क्याफे मोका हुन्छ अब त्यो बारेमा नलेज पाउनु त मलाई त सजिलो भयो नि त अब त्यो भनेको मैले कसैलाई सोधेर अथवा मलाई यो के हो मैले यो के हो भनेर सोध्ने ठाउँमा मलाई आफूलाई आफै गएर आफै क्लास लिएर मैले ढुक्क साथ गएँ नि त्यो चिजमा मलाई चाहिँ एकदम प्लस पोइन्ट भएको अनि उहाँको सरहरू अब हाम्रो यहीँ वडाको मान्छे प्रतिनिधिहरू पनि आएर टाइम टाइममा सोधिराख्नुहुन्थ्यो व्यवसाय गर्दा पनि व्यवसाय कस्तो छ के छ कस्तो छ त्यो भनेको खुसीको कुरा हो नि त त्यो नै राम्रो हो हाम्रो लागि त
1: भनेपछि तपाईँको लागि
3: प्रभावकारी नै छ भन्नुपर्छ अब त्यो भनौँ न मैले अघि भने चाहिँ कतै गएर पैसा तिरेर खर्च गरेर लिनुपर्ने क्लास मलाई स्वतः अब वडाले निशुल्क गरिदिएको छ नि त त्यो भनेको त धेरै राम्रो हो नि होइन कतै त्यो भनेको एकदमै राम्रो हो
1: भनेपछि सन्तुष्टि मिलाएछ
3: धेरै नै सन्तुष्टि
1: खुसी पनि हुनु
3: खुसी त अब हुनुपर्ने भइहाल्यो त्यो खुसी नै अब आफूले थाहा नभएको कुरा थाहा पाउनु नै धेरै ठुलो कुरो भइसक्यो नि त त्यो खुसीमा त अब गर्न नै गर्न सकिँदैन त्यो खुसी
1: त्यसपछि एडभान्स लेभलको तालिमहरू पनि लिनुभयो कि
3: एडभान्स लेभल भन्दा पनि एडभान्स लेभलको लिनै परेन त्यसबारे त्यो अब त्यो बेसिकै सिकिसकेपछि अहिले त थुप्रै छन् नि अब युट्युब छन् कति कति चिजहरू प्लेटफर्महरू छन् त सिक्ने प्लेटफर्म त्यसैले बेसिक बेसिक थाहा पाउनु पर्यो क्या मान्छेले बेसिक थाहा भएपछि बेसिकै थाहा नभएसम्म बेसिक त कतैबाट पनि बेसिक सिकेर चाहिँ सिकिँदैन मेरो विचारमा ट्युटोरियल यताउता हेरेर बेसिक चाहिँ सिकिँदैन बेसिक सिक्नु सिकिसकेपछि बरु त्यसलाई बेसिकको नलेज भइसकेपछि चाहिँ बरु एडभान्स कोर्स चाहिँ कतैबाट हेरेर सिकेर चाहिँ गर्न सकिन्छ अरे
1: अब अर्को महत्वपूर्ण कुरो भनेको पैसा है व्यवसाय गरिसकेपछि त पैसा कमाउनु पर्ने हुन्छ होइन जेसी अब जति ठुल्ठुलो आदर्शको कुरा गरे पनि होइन अब लास्टमा जोडिनु भनेको पैसा अब सिप सिकेपछि तपाईँले त्यसलाई उपयोगितामा प्रयोग गर्नु भयो कि भएन होइन उपयोगी भयो कि भएन र आफ्नो त्यो इन्कम अथवा आय आर्जनलाई चाहिँ अलिकति सपोर्ट मिल्यो कि मिलेन
3: त्यो त एकदमै मिल्यो अब मैले भने नि अब त्यो सिकिसकेपछि अब मैले मेरो एक त सेल्फ कन्फिडेन्स बढिसक्यो म जुन काउन्टरमा बस्छु अगाडि फ्रन्ट फेसमा बस्दाखेरि त मलाई अब अमेरिकानो चाहियो कि एक्सप्रेसो चाहियो भनेर मेरो सेल्फ कन्फिडेन्स बढ्ना छ त्यो अगाडिको मान्छेले पनि म कस्तो लेभलको भन्ने थाहा भइसक्यो नि त त्यसमा पनि सेल्फ रेस्पेक्ट त बढिसक्यो सेल्फ कन्फिडेन्स बढ्यो अगाडिको मान्छेको नजरमा पनि मलाई थाहा धेरै कुरा थाहा रहेछ भन्ने भयो नि त त्यसमा पनि मेरो एक बिजनेसलाई हेल्प गर्छ त्यो बिजनेसमा हेरेको चाहिँ मान्छेहरू घुलमिलिन्छ घुलमिलिसकेपछि मान्छे अभियसली त्यो मान्छे मलाई थाहा धेरै कुरा थाहा भए अनुसार त्यो मान्छे मसँग घुलमिलिन्छ त्यो बिजनेस व्यवसाय त बढ्ने स्रोत पुरा नै भयो त्यसमा म त सन्तुष्ट नै छु राम्रो व्यवसाय पनि भइरहेछ चलि नै रहेछ अहिलेसम्म पनि
1: कति कमाइ हुन्छ
3: कमाइको त त्यस्तै हो भन्नु
1: अप्ठ्यारो कुरो हो होइन हत्तपत्त व्यवसायहरू
3: होइन त्यो होइन कमाइको कुरा भन्दा पनि कसो भने आफूलाई पुगिरहेछ कसैसँग मागेर चलाउनु परिरहेछ होइन त्यही नै ठुलो कुरो हो नि त अब कसैको पसल अहिलेको त्यो कन्डिसनहरू आर्थिक अवस्था हेर्दा त कतिको व्यवसाय त चलिएको छैन मान्छे मेरो त व्यापारै भएको छैन भन्ने कन्डिसनमा पनि मेरो चाहिँ चलिरहेछ
1: मासिक कति 2-3 लाख
3: त्यस्तै होला हाराहारीमा भनौँ न अहिले त अब देशको अवस्था त्यस्तो छ नि आर्थिक अवस्था त्यस्तो भएको कन्डिसनमा चाहिँ राम्रो चलिरहेछ
1: हुन त अघि मैले यहाँ सदस्यजीसँग कुराकानी गर्दाखेरि नेवार समाज हो वैदेशिक रोजगारीमा त्यति बढी आकर्षण छैन भन्ने कुरा गर्नुभएको थियो तपाईँ हेर्दाखेरि पनि युवा देखिरहेको छु मैले होइन तपाईँलाई त्यस्तो ख्याल आयो आएन अब यसो जाउँ घुमघाम अथवा रोजगारीको सिलसिलामा उतै सेटल हौ भन्ने
3: यही राम्रो भइरहेको होला अब यही कन्डिसन राम्रो छैन त्यस्तो कन्डिसनमा चाहिँ हो सोच आउन सक्ला अब सबै परिवारै परिवारको सपोर्ट मिलिरहेछ सब टोल छिमेकबाट सबैले हेरिरहेछन् भने त्यो कन्डिसनमा आउनै पर्दैन त्यो लास्टमा त्यो कन्सेप्ट आउनु भनेको केही भएन केही गाह्रो साह्रो पर्यो केही वे आउट नै भएन भन्ने सोच्ने अवस्था हुने त्यो सोच नै त्यो सोचसम्म पनि पुगेको छैन कि त्यही भएर त्यही सोच आएन यही ठिक छ
1: यही
3: कमाइया छ बसिया छ परिवारसँग बस्न पाइया छ होइन अब त्यही नै ठुलो कुरा हो नि त
1: अनि जुन 18 नम्बर वडाबाट तपाईँले तालिम लिनुभयो सिप सिक्नुभयो होइन अब त्यसलाई व्यावसायिक तरिकाले पनि प्रयोग गरिरहनु भएको छ अर्को भनेको पालिकाहरूले पनि तालिम दिइरहेका हुन्छन् त्यो पालिकाहरूको तालिमहरूमा सहभागी हुनु भएको छ कि छैन अहिलेसम्म
3: होइन म त्यस्तो पालिकाकोमा चाहिँ गएको छैन हाम्रो यहीँ सदस्यज्यूमा हाम्रो शर्माले भनेर मात्रै म हो बारिस्तामा त्यो पनि उहाँले नै बोलाएर इन्भाइट गरेरै हो वडामा गरिरहेको बेला गर्नुपर्छ तिमीलाई काम आउँछ पछि धेरै काम लाग्छ भनेर बोलाउनु भएकोले पनि हामी सहभागिता भएको त्यो बेला थियो हाम्रो थुप्रै यङ्स्टरहरू थियो त्यो बेला चाहिँ नि त्यो क्लासमा चाहिँ थियो देखेँ मैले देखेँ अनुसार चाहिँ धेरै युवाहरू नै थिए अब गृहिणीदेखि लिएर युवाहरूसम्म पनि थियो युवाको जमात चाहिँ धेरै थियो त्यो बेला
1: वडाहरूले अहिले तालिम दिए, यो 18 नम्बरमा मात्रै होइन समग्र देशभरि नै वडाहरूले विभिन्न युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि भनौँ, रोजगारी सृजना गर्नको लागि, महिलाहरूलाई भनौँ न अलि नेतृत्व विकास गर्नको लागि, अभिवृद्धि बनाउन अनि र सँगसँगै आय आर्जनको विभिन्न बाटाहरू खोल्नको लागि, स्वावलम्बी बनाउनको लागि थुप्रै कुराहरू छन् जोडिएका छन्, रोजगारी सृजनाका लागि छ होइन। कतिको महत्वपूर्ण हो जस्तो लाग्छ, एउटा वडा अन्तर्गत तपाईँले तालिम लिनुभएको छ, तपाईँले यो हेर्दाखेरि चाहिँ 18 नम्बरमा मात्रै नभएर सबै वडाहरूको कुरा जोड्दाखेरि चाहिँ कतिको महत्वपूर्ण हो कुरा हो जस्तो लाग्छ यो चाहिँ?
3: मलाई चाहिँ लाग्छ यो महत्वपूर्ण कुरा नै हो, किनभने अहिले काम सबैको व्यवसाय एउटा व्यवसायमा जोड्नु स्वाभाविक हुनै पर्छ कि, त्यो अब जुन चाहिँ जुन काम वडाले गरिरहेछ नि, हाम्रै 18 वडाले गरिरहेछ, कहिले भनौँ न तपाईँको बेकरी ट्रेनिङ भनेर बोलाउनु भइरहेछ, कहिले व्यक्ति त्यो हाम्रो उद्घोषकवाला छ, त्यो फिटनेसवाला छ, तपाईँको मैले देखे अनुसार नै ब्युटी पार्लरको पनि गरेको गरेका छन् होइन, अनि यो हाम्रो अब यो बारिस्ता त भइहाल्यो, अब फेरि बेकरीवाला पनि छ, यहाँ बाजा बजाउने यता ट्रेनिङहरू बेकरी के डिफ्रेन्ट भइरहेको, त्यो अनुसार पनि कतिले भने कतिले त काम पाइने गरिने घरबाटै काम भइरहेछ, त्यो भनेको सेल्फ आफ्नो सेल्फ रेस्पोन्सिबिलिटी धेरै बढाएछ क्या, त्यो कसैको भरमा नपरिकन चाहिँ यो चाहिँ एकदम गर्नु जरुरी नै छ। कोही महिला पनि अब सबै अब भनौँ न प्रायः अब अहिलेको जमातमा त काम गर्न जान्छ, जे भए पनि जान्छ, अब जो जुन चाहिँ हामीभन्दा पहिलो पुस्ता हुनुहुन्छ नि, उहाँहरू त घर बसी बसी काम गर्नु पाए नि, कसैको मैले कसैमा माथि डिपेन्डेन्ट हुनु परेन अहिलेसम्ममा मैले देखाए अनुसार चाहिँ नि, अहिले उहाँको हाम्रो हामी यहाँ किलाहरूका मिसा पुतवा भन्ने छन्, उनीहरू आआफ्नै काम गर्छन्, जुन खाना बनाउनेदेखि लिएर भने जस्तै त्यो साबुन बनाउनेदेखि लिएर तपाईँको यो एप्रोन बनाउने, बेकरी बनाउने सबैमा इन्भल्भ छन् क्या, त्यो भनेको सो सेल्फ हुनुहुन्छ नि, त्यो कन्फिडेन्ट बनाउनु त एकदम स्वाभाविक हो, त्यो चाहिँ हुनै पर्छ क्या, हरेक वडामा हुनुपर्छ, स्पेसली हाम्रो वडामा त छ, मैले देखेँ अनुसार हामी मेरै मिसेस पनि यही वडामा छन् र उहाँ उसले पनि ब्युटी पार्लर ट्रेनिङ ल्याएछ, अनि त्यसपछि ऊ उद्घोषकवाला ट्रेनिङ ल्याएछ, उसलाई बोल्नलाई कन्फिडेन्ट भयो, ब्युटी पार्लरको कसैको लागि गएर गरिदिने काम चाहिँ एकदम गरेर त्यो एकदमै राम्रो हो यो भनेको।
1: अब अझै हुन त अब वडाले पनि लागिरहेको छ, अझै बढी प्रभावकारी गराउन, अझै निरन्तरता दिनको लागि चाहिँ के गर्नुपर्छ, एउटा सामान्य व्यक्ति भएर भन्दाखेरि अझै यो गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो केही छ?
3: अब हाम्रो वडामा वडाको अनुसार चाहिँ गरेन त धेरै गरिराख्नु भएको छ, त्यो व्यक्ति अब भन्नु साधारण व्यक्ति हो, बाहिरबाट आउटसाइडर भएर हेर्ने हो भने पनि धेरै नै गरिराख्नु भएको छ, कहिले केही न केही चिजमा इन्गेज भएका छ भएको छ, कहिले के प्रोग्राम, कहिले के प्रोग्राम, कहिले के ट्रेनिङ, कहिले के कहिले यो ट्रेनिङ, कहिले ट्रेनिङ त गराइराख्नुहुन्छ मैले थाहा भए अनुसार पनि। अब मेरो मिसेस पनि त यो पुचमा सहभागी छन् होइन, उसको मार्फत पनि थाहा भइरहेको हुन्छ कि कहिले यो ट्रेनिङ भइरहेछ, कहिले यो ट्रेनिङ भइरहेछ, अहिले पछि फेरि अहिले बुवाले मेरो बुवाले पनि भन्यो, यो हाम्रो शोभामामाले पनि भन्नुहुन्छ अहिले बेकरी ट्रेनिङ भइरहेछ, बेकरी ट्रेनिङ दिनु त्यसलाई पनि हेल्प हुन्छ भनेर उहाँले हरेक टाइम हामीलाई इन्फर्म चाहिँ गराइराख्नुहुन्छ। मलाई मात्र होइन कि समग्र वडामा चाहिँ यो मेसेज चाहिँ फ्लो भइरहेको हुन्छ, ट्रेनिङहरू भइरहेछ, भन आऊ ट्रेनिङ लिऊ भन्ने चाहिँ नि हरेक टाइम भन्नुहुन्छ। त्यो त्यति नै धेरै भइसक्यो सर, अब त्यो कन भने त्यो मान्छे गर्नु मान्छे गर्ने मान्छेहरूलाई त्यो अपर्च्युनिटी यसलाई लिन सक्यो भने धेरै ठुलो अपर्च्युनिटी हो नि त, त्यो त्यति भन्दा भन्दै पनि सहभागिता छैन, भनिरहेछ क्या, भनिराख्नुहुन्छ, भनिराख्नु भन्छ, भनिराखेका छन् पनि अनि भनिराख्नु पनि हुन्छ कि, अब थाहेर थाहा भएको कुरा भन्ने हो मैले होइन, अब त्यो भन्दा थिएन, त्यति नै गर्नु ठुलो कुरा भइसक्यो क्या नि त, अब एउटा ट्रेनिङमा कमसे कम 5 जनाको 10 जनाको सहभागितामा 2-3 जनाले मात्र रोजगारी पाएर त्यसलाई त्यो अपर्च्युनिटीको रूपमा लिएर केही सिप सिकेर गऱ्यो भने त्यो एउटा परिवार 3-4 वटा परिवार त पालियो नि, त्यो धेरै राम्रो गरिराख्नु, मलाई त यही चिजलाई निरन्तर दिउनु भन्ने चाहन्छु कि म चाहिँ।
1: एउटा सहभागी भएर जति पनि तालिम लिन चाहने अरू व्यक्तिहरू पनि हुनुहुन्छ अथवा अरू वडाका जति व्यक्तिहरू हुनुहुन्छ जसलाई चाहिँ आफ्नो वडाले पनि यस्तै खालको कार्यक्रम गरिदियोस् भन्ने सोच थियो छ, उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
3: यो कस्तो सुझाव चाहिँ म के भन्न चाहन्छु भने जब वडाले गरिरहेछ, वडाले पनि धेरै मिहिनेत गरिरहेछ नि त, अब यो प्रशिक्षकहरू ल्याएर भनौँ कति प्रशिक्षकहरूलाई त टाइम हुँदैन ल्याएर, हाम्रो सपोज मेरैमा पनि अब उता लाजिम पाहाडको त्यत्रो ठुलो कोठिना मिठो छ भन्ने क्याफेमा लगेर ट्रेनिङ गर्न त्यो शान्तिनो कुरा होइन नि, दाजुमा कोठिना मिठो छ भन्ने त एउटा एकदम ठुलो एउटा कफीको लागि हो क्याफेको लागि एकदम राम्रो ट्रेनिङ बेकरी स्पेकी सबै ट्रेनिङ दिने एउटा राम्रो प्लेटफर्म थियो जहाँ त्यहाँसम्म गए पनि उहाँहरूले गरिदिनु भयो होइन त्यस्तो प्रोग्राम गरिदिनु हुन चाहिँ सहभागी भइदिनुहोस् एटलिस्ट 10-15 दिनलाई भए पनि टाइम निकालेर धेरै हुँदैन दिनभरि हुँदैन 2-3 घन्टाको टाइम हुन्छ 2-3 घन्टा निकालेर वडालाई पनि सहयोग गरौँ कि वडाले जति गरेर आएको छ वडाले त्यसमा गरेर आफूलाई सहभागिता चाहिँ भइदिउँ होइन अब मैले जस्तो काम गरेर अब सेल्फ भनौँ न डिपेन्डेन्ट हौ भन्ने हो
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 बारिस्ताको तालिम लिएर उद्यमी बन्नुभएका बद्री महर्जन देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता अघिल्ला संस्करणको परिणाम सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर संघ प्रदेशसँगको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा कुराकानी गर्यौं देश परदेशको आजको समय सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाले पनि विदा माग्छु नमस्कार
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-333-493-555
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-012-35-888

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सीदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला सड़क मरमत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र युएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ़नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप्र दावी विरोध, दावी विरोध उप्र जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्यसैगरी भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सी 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशको लागि सभागृह र गण्डकी र लुम्बिनी प्रदेशको लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुला मंचलाई मतदान स्थल तोकिएको हो। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। निर्वाचन हुने पदमा सभापति 1, वरिष्ठ उपसभापति 1, उपसभापति 4, महामन्त्री 3, सहमहामन्त्री 11 तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्य पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरकारवालालाई निर्वाचन हुने पद, समूह र संख्याबारे जानकारी गराएको छ। कांग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाण्डको खुला मंचमा चलिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरिसकेको छ, जसमा कुल 7,114 जना मतदाता रहेका छन्। थप छुटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजोभन्दा आज र भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भागमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी परेको छ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागका पश्चिमी वायुको प्रभाव कायम छ। कोशी, मधेश र बागमती प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। पर्सीदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान छ। गैराती, बागमतीदेखि पश्चिमका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। दैलेख, कैलाली, बर्दिया, जाँझरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की आसपास क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको हो र यी क्षेत्र भई बहने ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पछिल्लो पटक गएको असोज 9 देखि 11 सम्म परेको ठूलो वर्षाले छेदविच्छेद बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला अन्तर्गत म्याग्दी खण्डको मरमत थालिएको छ। पर्वतको कुष्मा नगरपालिका 1 पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने 202 किलोमिटर दूरीको बेनी जोमसोम कोरला सड़क बाढ़ी पहिरोले 50 भन्दा धेरै ठाउँमा अवरूद्ध भएको थियो। विभिन्न ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको र भत्काएको छ। बेनी जोमसोम कोरला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म
गाड़ी संचालन गर्न सकिने गरी म्याग्दीको रघुगंगा गाउँपालिका दुई कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरी बगर खण्डको झण्डै 12 किलोमिटर दूरीमा अहिले मरमत कार्य चलिरहेको जानकारी दिनुभयो। मालडुंगातर्फ बेनी बैसरी हुँदै कुनौटासम्म झण्डै 25 किलोमिटर सड़क हिजो बेलुकासम्म मरमत सकिएको छ। कुनौटामा कालीगण्डकी नदीको बाढ़ीले झण्डै 250 मिटर सड़क कटान गरेको हो। अन्नपूर्णको पोखरी बगर रातो पानीमा सड़कको नयाँ ट्र्याक खोलेर महावीर र भीरकाटे खण्डमा पनि काम भइरहेको छ। सड़क विभाग र निर्माण व्यवसायका 15 एस्कावेटर 12 टिप्पर र 15 लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो। रसुवा र तातोपानी नाका बन्द रहेकोले चीनसँगको व्यापारका लागि कोराला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो। कोराला नाका जोड्ने सड़कलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि जनाएको छ। मुस्ताङको स्याउ र भेडाच्याङ्ग्रा बजारमा पठाउने समय मुख्य चाड़पर्व अनि पर्यटकीय याम समेत शुरू भएकोले बेनी चोमसोम सड़क छिटो सञ्चालनमा ल्याउन दबाव पनि बढ़ेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सट्टाई सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैंकले व्यवसायी तथा सेवा गराईले गर्न पाउने विदेशी मुद्रा सट्टाईको सीमा बढ़ाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आयात सेवा भुक्तानी, हवाई जहाजका पाठपूर्जा, सेटेलाइट सेवा, भारतमा गरिने भुक्तानी लगायत विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतमा सट्टाईको सीमा बढ़ाएको हो। संशोधित एकीकृत निर्देशन अनुसार हवाई जहाजका इन्जन वा पाठ पूर्जा विदेशमा लगेर मरमत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1 लाखबाट बढ़ाएर 5 लाख पुर्याइएको छ। त्यस्तै विदेशका अस्पतालमा उपचार गर्न जानको लागि नेपाली नागरिकलाई वार्षिक 30,000 अमेरिकी डलर बराबरको सट्टाई सुविधा हुने भएको छ। यससँगै यस्तो सुविधा 16,000 अमेरिकी डलरसम्म थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सट्टाई सुविधा उपलब्ध गराउन सक्ने वार्षिक सीमा पनि बढ़ाएको छ। यससँगै वार्षिक 15,000 अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब 30,000 डलर पुर्याएको छ। त्यसैगरी विदेशी सेवा प्रदायकसँग सम्झौता गरी सेटेलाइट सेवा भाड़ामा लिने नेपाली दूरसंचार सेवा प्रदायकले सेवा शुल्क बापत बैंक तथा वित्तीय संस्था मार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा 1 लाख अमेरिकी डलरबाट बढ़ाएर 5 लाख डलर पुर्याएको छ। नियामक निकायबाट सम्झौता, सहमति वा सट्टाई सिफारिश प्राप्त भएका कारोबारमा पनि प्रतिपटक सट्टाई सुविधा उपलब्ध गराउन सकिने सीमा 15,000 डलरबाट बढ़ाएर 30,000 डलर पुर्याएको छ। यस्तै नियामक निकायको सिफारिश आवश्यक पर्ने निश्चित प्रकृतिको भुक्तानीमा समेत सीमा बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको जनाएको छ। विभिन्न जिल्लामा सोवासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,337 परिवारलाई लाल पूर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ। भूमि समस्या समाधान समिति मार्फत देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको र अहिलेसम्म 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ। सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा पर्नु भएको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा पेश गर्न समिति बनाइएको छ। एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो। उहाँ यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो। अब विदेशको खबर। पछिल्लो बाढ़ीबाट थाइल्याण्डमा 31 जनाको ज्यान गएको छ। थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढ़ीको जोखिमबारे चेतावनी पनि दिएका छन्। थाइल्याण्डको मौसम विज्ञान विभागले भोलिसम्म चट्याङ सहितको ठूलो वर्षा हुन सक्ने जनाएको छ। राजधानी बैंकक सहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। गएको हप्ता लगातारको मुसलधारे पानीपछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए। बाढ़ीका कारण हजारौं मानिस विस्थापित हुनुका साथै जनजीवन गम्भीर प्रभावित बनेको थियो। विपद रोकथाम तथा न्यूनीकरण विभागका अनुसार हिजोसम्म देशभर 35 लाख भन्दा धेरै मानिस बाढ़ीबाट प्रभावित भएका समाचार संस्था एपीले जनाएको छ। अब खेल खबर। यूएफए नेशन्स लीग फुटबल अन्तर्गत समूह ए को खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ। बेल्जियम 4-1 गोलले पराजित भयो। बेल्जियमले खेलको 35 मिनटमा डोडी लुकाबायुको गोलबाट अग्रता बनाएको थियो, तर बेल्जियमले अग्रतालाई जोगाउन सकेन। जितसँगै फ्रान्स चाल खेलमा 10 अंकसहित समूह ए को शीर्ष स्थानमा छ। बेल्जियम 6 अंकसहित तेस्रो स्थानमा छ। अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। चारबन्जाङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्यीय रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सीदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला सड़क मरमत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र युएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
2: सो व्हाट नेक्स्ट?
3: आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
4: थप जानकारीको लागि 9853145131 वा व्हाट्सएप र भाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
3: एनर्जी एसिया क्यापिटल।
5: साली नदीको शिर,
4: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946066 र 9841549481, वेबसाइट झुले.com.np।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैं नजिकैसँगै काठमाडौँ उपत्यका भित्रका मठ मन्दिर, शक्तिपीठ तथा विभिन्न धार्मिक स्थल क्षेत्रमा सरसफाई सहित सजावट थालिएको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यकाका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदामा सरसफाई, रंगरोगन, मरमत सम्हार तथा आकर्षक सजावटको काम तीव्र पारिएको हो। दशैंको अवसरमा विशेष गरी शक्तिपीठ तथा देवदेवताका मन्दिर दर्शन र पूजाका लागि ठूलो संख्यामा भक्तजन आउने भएकोले मन्दिर व्यवस्थापन समिति, स्थानीय बासिन्दा तथा विभिन्न संघ संस्थाले आवश्यक तयारीको काम थालेका हुन्। विशेष गरी गुहेश्वरी, भद्रकाली, मैती देवी, कालिका स्थान, शोभा भगवती, नक्साल भगवती, इन्द्रायणी लगायत प्रमुख शक्तिपीठ तथा मठ मन्दिरमा अहिलेदेखि नै सरसफाई, रंगरोगन, बत्ती जडान, प्रवेशद्वार सजावट तथा आवश्यक मर्म सम्हारका काम भइरहेका छन्। काठमाडौँ महानगरपालिकाले महानगर पुस्तकालय स्थापना तथा सञ्चालन गर्न लागेको छ। धर्मपथमा रहेको ए सांस्कृतिक सेमा पुस्तकालय सञ्चालन गर्न लागेको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ। पुस्तकालयलाई वडा तहमा रिडिङ कर्नरका रूपमा विकास गर्ने महानगरपालिकाको योजना छ। विद्यालयमा आधारित सामुदायिक पुस्तकालय तथा अन्य संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने महानगरले योजना बनाएको हो। नागरिकले एउटै महानगरीय पुस्तकालय कार्ड मार्फत पुस्तक लिन सक्ने, अध्ययन कक्ष, इन्टरनेट तथा विभिन्न सामुदायिक कार्यक्रमको सुविधा लिन सक्ने अवधारणा अघि बढ़ाइएको छ। पुस्तकालयमा बाल बालिका, विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिक लगायत विभिन्न समूहलाई लक्षित सदस्यता प्रदान गरिनेछ। ई बुक, जर्नल, पत्र पत्रिका, अडियो बुक र भिडियो सहितको डिजिटल सुविधा उपलब्ध हुनेछ। भौतिक रूपमा पढ्न आउनेलाई नेवारी फल्चा शैलीको बस्ने ठाउँ वा पोलिटी कसेर पढ्ने वातावरण मिलाइनेछ। डिजिटल पुस्तकालयमा 24 घण्टा पहुँचको व्यवस्था गर्ने काठमाडौँ महानगरको अवधारणा रहेको छ। र नेपाल कृषि अनुसन्धान परिषद नार्क र बिग एग्रो उद्योग बीच जिंक गहुँ 1 को आटा उत्पादन गर्ने बारे सम्झौता भएको छ। हिजो ललितपुरमा भएको कार्यक्रममा नार्क र बिग एग्रो उद्योग बीच सम्झौता घोषणा गरिएको हो। नार्क र बिग एग्रो उद्योगले पोषणयुक्त तथा गुणस्तरीय खाद्य उत्पादन बढ़ाउन जिंक गहुँ 1 को व्यावसायिक उत्पादन र प्रवर्धनमा सहकार्य गर्ने भएका हुन्। नार्कका निर्देशक डा टीकाराम चापागाई र बीआईजी एग्रोका अध्यक्ष नवराज बुढाथोकेले उत्पादन तथा प्रवर्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। जिंक गहुँ झण्डै 1,800 मिटरको उचाइसम्म खेती गर्न सकिने र 4 महिना पाक्ने जात हो। यसको उत्पादन क्षमता प्रति हेक्टर 5 टनसम्म रहेको विज्ञप्तिमा उल्लेख छ। यो गहुँमा जिंक र आइरनको मात्रा बढ़ी भएकोले पोषणको दृष्टिले महत्वपूर्ण मानिएको छ। निजी बिउ कम्पनीहरूले यो गहुँको बिउ उत्पादनमा झण्डै 93% हिस्सा ओगटेको र यसको उत्पादन तथा बजार विस्तारमा किसानको आमदानी बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने, पर्सीदेखि मौसम क्रमिक सुधार हुने, चाडपर्व शुरू भएसँगै काठमाडौँका मठ मन्दिरमा सजावट थालियो, सरसफाई, रंगरोगन र मर्मत सम्हार पनि चल्दै, र जिंक गहुँ 1 को आटा उत्पादन र प्रवर्धनबारे नार्क र बिग एग्रोबीच सम्झौता। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: सड़क सुरक्षा जीवन रक्षा
2: ओ गुरुजी पैदल यात्रीलाई किन पेल्नुहुन्छ तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउन त
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य
3: समय बदलियो पुस्ता फेरियो तर साथ उस्तै छ

0: जनता केवल पाँच दशकदेखि
1: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज तपाईँ उज्यालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
1: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
1: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।

0: बैठक पश्चात महानिर्देशक पोखरेलले दशैंमा यात्रुको सहज सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 गतेदेखि टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ। बैठकले यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णय पनि गरेको छ। निर्णय अनुसार अब लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुईजना चालक राख्नुपर्नेछ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र युनिफर्म लगाउनु पर्नेछ भने टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। दशैंको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ़ने भएकाले अग्रिम टिकट बुकिङ सवारी साधनको व्यवस्थापन तथा यात्रु सेवा सम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। महानिर्देशक पोखरेलका अनुसार यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइनेछ। यस वर्ष दशैं अवधिमा 10 लाख भन्दा बढ़ी यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन गरिएको छ।
1: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय थप गरिएको छ। 4 बजेसम्म समय थपिएकोमा अहिले 2 घण्टा थप गरी 6 बजेसम्म बनाइएको हो। महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रिया शुरू गरिएको हो। सभापतिका लागि गगन थापाको एकल उम्मेद्वारी पर्ने करिब निश्चित छ। यसै गरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको नाम पक्का पक्की जस्तै छ। शर्माकै लागि यो पद सिर्जना गरिएको चर्चा छ। अन्य 3 उपसभापतिमा 1 महिलासहित चुनिने गरी नयाँ विधान पारित भएको छ, जसका लागि पुष्पा भूषाल, मिनेन्द्र रिजाल, सुरेन्द्र राज पाण्डे, विनोद चौधरी, जीवन परियार र फर्मुल्ला मनसुरले उम्मेद्वारी दर्ता गर्नुभएको छ। 3 जना महामन्त्री पदका लागि सुनिल शर्मा, नयन सिंह महर, अमर सिंह पुन, महालक्ष्मी उपाध्याय, दिना डिला संग्रोरा, रीता खनाल, शंकर तिवारी लगायतले उम्मेद्वारी दर्ता गर्नुभएको छ। 15 जना सहमहामन्त्री पदका लागि पनि धेरैले उम्मेद्वारी दिएका छन्, जसमा अजय बाबु शिवाकोटी, रामहरि खतिवड़ा, देवेन्द्र राज कणेल, जीवन बहादुर शाही, मनोज मणि आचार्य र प्रतिमा गौतम रहेका छन्।
0: संघीय संसदको संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई यही असोज 26, 27 र 28 गते गर्ने भएको छ। समितिको आज बसेको बैठकमा सभापति बोध नारायण श्रेष्ठले असोज 26 र 27 गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनवाई गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनवाई असोज 28 गते गर्ने तयारी भइरहेको जानकारी दिनुहुँदै उपसमिति बनाउनु पर्ने खालका भए दशैंपछि सुनवाई हुने जानकारी दिनुभयो। उहाँले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताउनुभयो। जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनवाई अघि बढ़ाउन सकिने उहाँको भनाइ छ। सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई विदाको समयमा समेत प्रस्तावित राजदूत सम्बन्धी विषय अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले प्रस्तावित राजदूत विरूद्ध प्राप्त उजुरी र उहाँहरूले पेश गरेको कार्ययोजना सम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूलाई उपलब्ध गराइसकिएको जानकारी दिनुभयो।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधि बीच आज मन्त्रालयमा छलफल भएको छ। मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढ़ी तथा विपद पुननिर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। उक्त अवसरमा विश्व वन्यजन्तु कोष अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोढाले विपदको समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय प्रविधि ज्ञान र स्रोत परिचालनमा कोषले सहयोग गर्ने प्रतिबद्धता समेत लोराले छलफलमा व्यक्त गर्नुभएको थियो। मन्त्री चौधरीले विपदको समयमा कोषले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बाढ़ीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुननिर्माणका चुनौतीबारे जानकारी गराउनु भएको थियो। उहाँले पुननिर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सानले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तन

0: उनको प्रभाव जलवायु न्याय तथा भटेको शीत त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिनुभएको हो। विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनर्स्थापनाका लागि काम गरिरहेको बताउनुभयो। उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिनुभएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बल। मार्बलका सिपिङ सी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भर।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आर्थिक वर्ष 2082-83 114924 वैदेशिक अध्ययन अनुमति पत्र एनओसी जारी भएको छ। शिक्षा मन्त्रालयले पछिल्ला वर्षमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या उच्च रहँदै आएको पनि जनाएको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन आर्थिक वर्ष 82-83 चिकित्सा शिक्षाको स्नातक तहमा 498 जना, स्नातकोत्तर तहमा 82 जना, फेलोशिपमा 14 जना, डीएम एमसीएचमा 12 जना र पीएचडीमा 15 जना गरी कुल 621 जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र प्रदान गरिएको उल्लेख छ। नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले शिक्षा तथा खेलकुद मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था छ।
0: काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिलाई थप विकास गर्न महानगर पुस्तकालय सञ्चालन गर्न लागेको छ। महानगरले धर्मपथमा रहेको एडे सांस्कृतिक क्षमा पुस्तकालय सञ्चालन गर्न लागेको हो। महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पठन संस्कार बढ़ाउन सुविधा सम्पन्न पुस्तकालय बनाउने योजना निकट भविष्यमै अघि बढ़ाउन लागेको जानकारी दिनुभयो। पठन संस्कृतिलाई शहरी जीवनशैलीको अभिन्न अंग बनाउन केन्द्रीय पुस्तकालय ओडा र समुदाय स्तरमा पुस्तकालय निर्माण तथा सञ्चालन गर्न लागि जनाउँदै उहाँले महानगरले बुक एटीएम सम्मको योजना बनाउने बताउनुभयो। महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले पुस्तकालय सञ्चालन गर्न हाल पूर्वाधार र व्यवस्थापकीय काम गरिरहेको जानकारी दिनुभयो। महानगरपालिकाले विद्यालयमा आधारित सामुदायिक पुस्तकालयलाई संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।
4: अमेरिकाको न्यूयर्क राज्यमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा गरिएको छ। न्यूयर्कको गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको हो। यस वर्ष न्यूयर्क राज्यमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 पछि संक्रमित भएका हुन्। धेरै जस्तो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा हुन्। न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा पुष्टि भएको छ। दादुरासँग सम्बन्धित 5 जनाको मृत्यु भएको जनाइएको छ। न्यूयर्क सरकारले दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाएको छ। साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। घोषणा गरिएको आपतकाल नोभेम्बर 4 सम्म लागू हुने बताइएको छ। अमेरिकामा अक्टोबर 1 सम्म यस वर्ष 3887 जनामा दादुरा पुष्टि भएको छ।
0: अब खेल समाचार। टी20 श्रृंखला अन्तर्गत पहिलो खेलमा आज वेस्टइण्डिज र भारत बीच प्रतिस्पर्धा हुँदैछ। 5 खेलको श्रृंखलाको पहिलो खेल आज लखनऊको एकाना स्टेडियममा नेपाली समयअनुसार 7:15 बजे शुरू हुनेछ। अहिलेसम्म 2 टोली बीच 31 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा भारतले 20 खेल जितेको छ भने वेस्टइण्डिजले दशमा बाजी मारेको छ। एक खेल नतिजा विहीन बनेको छ। भारतले एकना स्टेडियममा एक पनि टी ट्वेन्टी खेल हारेको छैन। भारतले यहाँ खेलिएका तीनैवटा खेलमा जीत हात पारेको छ।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन् सुकुरा

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

ठुलो मान्छेलाई कुट्नु हुँदैन.

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस म चाहिँ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: कांग्रेस महाधिवेशन अन्तर्गत धमाधम उम्मेद्वारी दर्ता गर्ने कर्मचारी बन्द सत्रको छलफल भोलि बिहान फेरि हुने। एमालेमा ओलीले अध्यक्ष नछाड्ने सन्देश सहितको अपानी जारी। ओलीको आलोचना गर्न प्रतिबन्ध, बोले कार्यवाही हुने।
0: 13 देशका लागि सिफारिश प्रस्तावित राजदूतको सुनवाई असोज 26 देखि 28 सम्म हुने। 13 जना विरूद्ध 7 वटा उजुरी। सर्वोच्चमा 4 न्यायाधीशको नाम सिफारिश। आगामी चुनावमा विद्युतीय मतदानको व्यवस्था गर्ने बारे निर्वाचन आयोग छलफलमा।
1: नारायणगढ काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारीमा रोक। दशैंको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुला हुने। लामो दूरीका दुई चालक अनिवार्य। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला।
0: भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई। कोप 31 सम्मेलनमा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने। गाजामा इजरायलको कड़ा चेतावनी।
1: र दोलखाको बैतेश्वरमा भलिबलको रौनक। विजेतालाई 1 लाख पुरस्कार। साहेब जादा फरहान पाकिस्तानको टी20 कप्तान।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नेपाली कंग्रेसको महाधिवेशन अन्तर्गत धमाधम उम्मेद्वारी दर्ताको क्रम जारी सम्बन्धी खबरबाट, नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अहिले जारी छ। आज अहिलेसम्म सभापतिमा एकजना, वरिष्ठ उपसभापतिमा एकजना, उपसभापतिमा 15 जना, महामन्त्रीमा 11 जना र सह महामन्त्री पदमा 32 जनाले उम्मेद्वारी दर्ता गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेद्वारी दर्ता गर्नुभएको छ। आज उहाँ निर्वाचन समितिमा पुगेर सभापति पदमा उम्मेद्वारी दिनुभएको हो। खड्गीले सोमबार मात्रै सभापति पदमा उम्मेद्वारीको घोषणा गर्नुभएको थियो। यता नेपाली कंग्रेसमा उम्मेद्वारी दर्ता गर्ने क्रम जारी नै छ। नेपाली कंग्रेसले मनोनयन पत्र दर्ताको समय आज 4 बजेसम्म भए पनि 6 बजेसम्मका लागि पुर्याएको थियो। नेपाली कांग्रेसका नेता विष्णुप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो। उहाँ विशेष महाधिवेशनबाट कंग्रेसको उपसभापति बन्नुभएको थियो। कंग्रेसका केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीले पार्टीको 15 महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेद्वारी दिनुभएको छ। कंग्रेसको महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि उम्मेद्वारी दर्ता भइरहेको छ। कंग्रेसमा एक वरिष्ठ उपसभापति सहित 4 जना उपसभापतिको व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा 7114 प्रतिनिधि सहभागी भएका छन्। नेपाली कंग्रेसका नेता धनराज गुरूङ र चन्द्र भण्डारीले उपसभापतिमा उम्मेद्वारी दिनुभएको छ। उहाँ कंग्रेसको 14 महाधिवेशनबाट पनि उपसभापति निर्वाचित हुनुभएको थियो गुरूङ। यसै गरी कंग्रेस नेता भण्डारीले खुला तर्फबाट उपसभापतिमा उम्मेद्वारी दिनुभएको छ। यसै गरी नेपाली कंग्रेसका नेता उदय शमशेर राणाले महामन्त्रीमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै नेपाली कंग्रेसका नेत्री सीता गुरूङले उपसभापतिमा उम्मेद्वारी दिनुभएको छ। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत महिलातर्फ उपसभापतिमा उहाँले उम्मेद्वारी दिनुभएको हो।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको बाँकी छलफल भोलि बिहान पुनः हुने भएको छ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नति सम्बन्धी राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभार सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको छ। छलफलमा सातै प्रदेशका साथै भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो।
2: यसै गरी उम्मेद्वारी दर्ता गर्ने क्रम जारी छ। रामहरि खतिवडाले सह महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै गरी अन्य पदतर्फ समावेशी उपसभापतिमा जीवन परियारले उम्मेद्वारी दिनुभएको छ। नयाँ व्यवस्था अनुसार दुई उपसभापति संख्या बढ़ाएर 5 जना पुर्याइएको छ। यस्तै गरी दिल्लीराम सुवेदीले सह महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। त्यसै गरी उपसभापति खुलामा मधु आचार्यले उम्मेद्वारी दिनुभएको छ। यस्तै श्यामकृष्ण खड्गीले सभापति पदमा आज दिउँसै उम्मेद्वारी दिइसक्नु भएको छ। मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेद्वारी दिनुभएको छ। कंग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिमा उम्मेद्वारी दिनुभएको छ। यसपटक वरिष्ठ सहित उपसभापतिको संख्या 5 पुर्याइएको छ। यसै विश्वप्रकाश शर्माले वारिस मार्फत वरिष्ठ उपसभापतिमा उम्मेद्वारी दर्ता गराउनु भएको हो।
3: प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आगामी दिनमा इन्टरनेट विद्युतीय मतदानको दिशामा अघि बढ़ने बताउनु भएको छ। निर्वाचन आयोगले आज इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुतिकरण प्रविधि प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम गरेको थियो। जसलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। इन्टरनेट मतदान प्रणाली कानूनका लागि आवश्यक प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।
2: सरकारद्वारा विभिन्न 13 देशका लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको संसदीय सुनवाई असोज 26 28 गतेसम्म हुने भएको छ। मन्त्री परिषदको बैठकबाट विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश भएका व्यक्तित्वहरू विरूद्ध तोकिएको समयसीमाभित्र 7 उजुरी दर्ता भएका छन्। समितिले प्राप्त भएका उजुरीलाई अध्ययन तथा छानबिनको दायरामा राखेर सुनवाई प्रक्रिया शुरू भएको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। केही उजुरी समिति नै बनाएर छानबिन गर्ने खालको समेत रहेको उहाँको भनाइ छ। 13 प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरी मध्ये 2 उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर सामूहिक रूपमा परेका छन् भने बाँकी 5 उजुरी विभिन्न व्यक्तिहरूलाई छुट्टा छुट्टै लक्षित गरेर दर्ता भएका छन्।
3: न्याय परिषदले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिश गरेको छ। परिषदका एक सदस्यका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बाक्सन बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीशहरू सिफारिश भएका हुन्। सिफारिश हुनेमा चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डागी हुनुहुन्छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत असोज 8 गते सम्पन्न तेस्रो केन्द्रीय कमिटि बैठकले गरेको निर्णयलाई समेटेर अन्तरपार्टी निर्देशन अपानी 3 जारी गर्नुभएको छ। केन्द्रीय कमिटि बैठक मार्फत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको एमाले अपानी मार्फत भण्डारीको जिम्मेवारी र भूमिकालाई समेत स्पष्ट पारेको छ। अध्यक्ष ओलीले जारी गरेको अपानीमा भण्डारी अध्यक्षपछिको दोस्रो वरियतामा रहनुहुनेछ। केन्द्रीय कमिटि, पोलिट ब्यूरो, स्थायी कमिटि र सचिवालयका बैठकमा समेत अबदेखि भण्डारी सहभागी हुनुहुनेछ। वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठानको पक्ष पोषण गर्ने अपानीमा भनिएको छ। भण्डारीलाई दिएको भूमिका सम्बन्धी निर्णय आगामी विधान महाधिवेशनमा अनुमोदन गर्ने एमाले जनाएको छ। 26 पृष्ठको अपानीमा केन्द्रीय कमिटिले गरेको मनोनित लगायतका केही निर्णयसहित आफ्ना मन्तव्य पनि समावेश गरिएको छ। यस्तै आजको अपानीमा एमालेमा ओलीले अध्यक्ष नछाड्ने सन्देशसहितको अपानी जारी भएको छ र कसैले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न प्रतिबन्ध लगाइएको छ र भोलि कार्यवाही हुने पनि अपानी मार्फत जनाइएको छ।
3: नजिकिँदै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। चाडबाड़को समयमा काठमाडौँबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बस पार्क व्यवस्थापक लोत्से बहुदेशीय प्रालीका प्रतिनिधिबीचको छलफलपछि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदूर संगठनका अध्यक्ष दीपक केसीले जानकारी दिनुभएको छ। लामो दूरीमा दुई चालक अनिवार्य गरिने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव देखनाथ गौतमले बताउनु भएको छ।
2: दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला भएको छ। यातायात व्यवस्था विभागले सरकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो। यस्तै नारायणगढ़ काठमाण्डु सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।
3: सभामुख डोल प्रसाद अरियालको नेतृत्वमा अन्तर व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनिया प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ। उहाँहरूबीच नेपाल चीन बीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही छलफल भएको छ। छलफलमा सभामुख अरियालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गरेको उहाँको सचिवालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेफोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता,
2: जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। बिरकुटी मण्डपमा जारी महाधिवेशन अन्तर्गत थापाले सभापति पदका लागि आज केही बेर अगाडि उम्मेद्वारी दर्ता गर्नुभएको हो। यसअघि सभापति पदका लागि श्यामकृष्ण खड्केले उम्मेद्वारी दर्ता गराइसक्नु भएको छ। अहिलेसम्म कंग्रेसको सभापति पदमा 2 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ।
3: असोज 9 देखि 11 गतेसम्म परेको अबेर वर्षासँगै आएको बाढ़ी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़ भन्दा बढ़ीको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुननिर्माणका लागि झन्नै 1 खर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान छ। सड़क डिभिजन कार्य अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्य अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको हो। बाढ़ी पहिरोबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति पुगेको छ। मध्यपाड़ी लोकमार्गको निसीखोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर ताराखोला सड़कमा बढ़ी क्षति भएको छ।
2: नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यान आकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकता भन्दा धेरै सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताउनु भएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढ़ी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिनुभएको हो। मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिनुभयो। तर यसका लागि चिनिया पक्ष भने तयार नदेखिएको उहाँले बताउनुभयो। ठूलो प्राकृतिक विपद आइलागेकाले अहिले नै यी नाकाहरू सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार निर्माण र पुनस्थापनाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिनुभयो।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढ़ाइएको स्पष्ट पार्नु भएको छ।
3: काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी एवं राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका अगुवा दुर्गा प्रसाईलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा धरोटीमा छान्न आदेश दिएको छ। आज न्यायाधीश उमेश प्रसाद रेटेलको इजलासले प्रसाईलाई 2 लाख रूपियाँ धरोटीमा छान्न आदेश दिएको हो। प्रसाईलाई असार 12 साइबर ब्यूरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो।
2: गुप्त सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दालमाथि छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकी स्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अञ्जनी कुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिएको गृह मन्त्रालयले बताएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा उहाँ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुग्नु भएको थियो।
3: सुदूरपश्चिम प्रदेश सरकारले भोलि बस्ने प्रदेशसभाको बैठकमा चालू आर्थिक वर्ष 83-84 बजेट ल्याउने भएको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश बहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारी बारे जानकारी गराउनु भएको हो। सरकारकै आग्रह अनुसार सभामुख भीमबहादुर भण्डारीले भोलि साँझ 5 बजेका लागि प्रदेश सभाको बैठक बोलाउने गरी कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटेको छ। मन्त्री रावलले भोलि तय भएको बैठकमा सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको जानकारी दिनुभयो। सरकारले बजेटको आकार भने खुलाएको छैन। तत्कालीन आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले चालू वर्षका लागि 37.70 अर्ब बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो, तर सोही बजेटका कारण उत्पन्न विवादले प्रदेशमा एमाले र नेकपाले नयाँ समीकरण बनाएका थिए। बजेट फेल भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र यो चाड पर्वमा एलजी का घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: पर्वमा निजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भदौ 10 आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 83-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ।
3: आज शेयर बजार परिसूचक नेप्से 11.96 अंकले बढ़ेको छ। यो वृद्धिपछि नेप्से 2578 अंकमा कायम भएको छ। कारोबार रकममा भने केही कमी आएको छ। अघिल्लो दिन 3.27 अर्ब कारोबार भएकोमा आज 3.13 अर्ब भयो। आज 169 कम्पनीको मूल्य बढ्दा 95 घटेको छ। 15 कम्पनीको मूल्य स्थिर रह्यो। आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रो पावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रो पावर, लक्ष्मी सनराइज ब्याङ्क तथा पिपुल्स हाइड्रो पावर अगाडि रहेका छन्।
2: अब विदेशका खबर। द रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले सन् 2026 नोबेल भौतिक शास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान गर्ने निर्णय गरेको छ। आइसकिफ न्यूट्रोनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जायुक्त न्यूट्रोनो कण पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिएको हो। हालजेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्यूट्रोनो कण ट्र्याक गर्न सकिने अवधारणा ल्याएका थिए।
3: विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढ़िरहेका बेला टर्कीको अन्तालयामा आगामी नोभेम्बर 9 शुरू हुने COP31 सम्मेलनमा जलवायु वित्त ऊर्जा रूपान्तरण र बढ़दो जलवायु संकट प्रमुख मुद्दा बन्ने भएका छन्। यसपटक टर्कीले सम्मेलन आयोजना गर्दैछ भने अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्दैछ। जीवाश्म इन्धनको प्रयोग घटाउने उपायका रूपमा विद्युतीकरणलाई विशेष प्राथमिकता दिइने भएको छ। सन् 2035 अन्तिम ऊर्जा मागमा विद्युतको हिस्सा 20% बढ़ाएर 35% पुर्याउने स्वैच्छिक लक्ष्यमा राष्ट्रलाई प्रतिबद्ध गराउने प्रयास हुनेछ।
2: अर्को विदेशको खबरमा हमासले सन् 2023 अक्टोबर 7 गरेको आक्रमणको तेस्रो वर्षगाँठ नजिकै गर्दा इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। इजरायलका रक्षा मन्त्री इजरायल कार्ट्सले गाजाबाट इजरायली सेनामाथि आक्रमण भई गाजाका जनताले भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छनृ।

0: ट्वेन्टी विश्वकपमा पाकिस्तानका लागि खेलेका थिए। नसिमलाई अक्टोबर 18 शुरू हुने श्रीलंका र इंग्ल्याण्ड सम्मिलित त्रिकोणात्मक दिवसीय श्रृंखलाको लागि पनि टोलीमा समावेश गरिएको छ।
1: नेपालीको महान पर्व बड़ा दशैंको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका साथ पालेडाँडामा वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सयपत्री जनजागरण युवा क्लब बैतेश्वर सात मार्भूको आयोजनामा असोज 28 तीस गतिसम्म प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा बैतेश्वर गाउँपालिकाभित्रका साथै छिमेकी पालिकाका वडाबाट समेत खेलाड़ी र टीमले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको विजेता टीमले नगद 1,00,000, उपविजेताले 75,000 रूपियाँ र तृतीय हुने टीमले 50,000 रूपियाँ पुरस्कार प्रदान गर्नेछन्। टोलीले 20 26 गतिसम्म दर्ता गराउन सक्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: कांग्रेस महाधिवेशन अन्तर्गत धमाधम उम्मेद्वार दर्ता गर्ने क्रम जारी। सभापतिमा गगन थापासँगै दुईजनाको उम्मेद्वारी दर्ता। बन्द सत्रको छलफल भोलि बिहान फेरि शुरू हुने। एमालेमा ओलीले अध्यक्ष नछान्ने सन्देश सहितको अपानी जारी। ओलीको आलोचना गर्न प्रतिबन्ध, बोले कार्यवाही हुने।
1: 13 देशका लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको सुनवाई असोज 26 28 हुने। अहिलेसम्म 7 उजुरी। सर्वोच्चमा 4 न्यायाधीशको नाम सिफारिश। आगामी चुनावमा विद्युतीय मतदानको व्यवस्था गर्ने बारे निर्वाचन आयोग छलफलमा।
0: नारायणगढ़ काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालबाग सवारीमा रोक। दशैंको अग्रिम टिकट बुकिङ असोज 23 खुला हुने। लामो दूरीमा दुई चालक अनिवार्य। घटस्थापनादेखि पूर्णिमासम्म नेपाल भरि रूट परमिट खुला।
1: भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई। कोप 31 सम्मेलनमा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने। गाजामा इजरायलको कड़ा चेतावनी।
0: र दोलखाको बैतेश्वरमा भलिबलको रौनक। विजेतालाई 1,00,000 पुरस्कार। साहिब जादा फरहान पाकिस्तानको टी20 कप्तान।
1: अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। बेलुकी 8 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरि शरण, म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: काले।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: दसैँमा हुँदै हुँदैन एकतर्फी हुन्छ, एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
1: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह। बागमती सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने,
2: पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू, प्रतियोगितामा 11 टीम सहभागी।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो। विद्यालयको उद्देश्य अंक दिलाउनु मात्र होइन, आत्मविश्वासी, जिम्मेवार, सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढ़ावको सामना गर्न सक्षम बनाउनु पनि हो। यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुल्ला हुने CIN बताउनुभयो।
0: करिब 10-12 दिनको प्लेटमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटेकोसीको बाढी जस्तै नै हो। यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ, होइन गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु, र बरु एक रुपियाँ कम पैसा लिइदिनुहोस्। एक रुपियाँ कम फाइदामा त यो दसैँमा हुँदै हुँदैन एकतर्फी हुन्छ, एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्। र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब भोटकर यताहरू थियो टोकिएको स्थानहरूमा त्यो टोकिएको भाडा जोड डिस्ट राखेको छ हुँदै हुँदैन। बल्कु लगायतका केही स्थानको कुराहरू उठेको छ, त्यसलाई पनि आज हामी अलिक घनीभूत ढंगबाट कुरा गरेका छौं।
4: नारायणगढ काठमाडौँ सडक खण्डमा दशैं घटस्थनादेखि पूर्णमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाडौँको रूटमा ठूला सवारी चलाउन पाइने छैन, तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनका प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
5: एउटा समाधान निस्किसकेको छ, अब कानूनमा, मूल कानूनमा, ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय लाग्ने हो कि भन्ने पनि थियो। संसद अधिवेशन अन्त्य भएको छ, अब अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता, पञ्जीकरण ऐन अथवा विपद केमा हुन्छ, यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौं, तयारीहरू भइसकेका छ।
4: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो।
6: पहिचान जोगिने गरी नै पुनर्स्थापना गर्छौं र घर चाहिँ पहिला अर्थक्वेक, यो भूकम्पपछि

0: पुनर्निर्माण जस्तो चाहिँ बन्दैन। हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि 4 रुम गरेर त्यो बेडरुम नै हामीले त्यहाँ 6 वटासम्म निकाल्न सकिन्छ। त्यही भएर ठुलो परिवारलाई पनि त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालकै घर एउटा सहरै बनाउँछौँ होइन, टाउन बनाउँछौँ। त्यही भएर पहिचान नै मास्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ। स्थानीय पालिका, स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको पुनर्निर्माण गर्छौँ।
1: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरे। बाढ़ीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेद्वार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गगन थापा, श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य। यस वर्ष विजयादशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यी त्यस दिन बिहान 8:49 विसर्जन देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भेट्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान बाली भित्र्याउँदा मौसमबारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो।
2: हिमाली भूभागको 1-2 स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको 1-2 स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
1: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मिटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।
3: संतोषी रावल।

0: उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी,
1: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौं हामी।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सर सल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा।
6: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन्। मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 1135। हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो। यो सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
7: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
8: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त?
7: हजुर हजुर।
8: त्यसको समस्याको समाधान गर्न सकियो. तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
7: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु. तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
8: ठाउँमा.
7: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस हरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
8: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ. व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ.
7: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ. त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सेम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि. त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ. तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ. हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन. यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु. यो मौसम परिवर्तन जल्दता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ. अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ, चनाको भइएन भने बर्बाद छ.
8: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्थ्यो, त्यो बारेमा पनि यसो कुरा गर्नु पर्यो, खास त्यो के हो, किसानले कसरी त्यो हेर्न पाउँछन् त?
7: करिब करिब 1 दशकभन्दा बढी 12 वर्ष जति पुग्न लाग्यो,
8: 12 वर्ष
7: करिब करिब. अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ, त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ, त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफूलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा. र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको, त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ, त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ, समाधान सहित दिन्छौ. अर्को कुरा कहिले काहीँ के हुन्छ, अघि पनि हामीले यतिकै पनि अब्जर्भ गरे आउँछौ सोसियल मिडियाहरू ठाउँ ठाउँबाट न्युजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्युजहरू आउँछ कि, त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौँ कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो, बढ्दाखेरि के समाधानका उपाय अपनाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू, यो मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं। त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको।
6: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
0: उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
1: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: तपाई रसुवाको उत्तर गया गाउँपालिकाको हुनुहुन्छ। बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला। आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला।
1: हामीसँग ठुलो संख्यामा भनेको उत्तरगया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ, जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थाप थलो चाहिँ बाट विस्थापित हुनुभएर उत्तरगयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो। उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 304 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा बाँडेर बस्नु भएको छ। उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ, हामी हामीलाई भूकम्पले पनि लखेटियो, बाढीले पनि लखेटियो, अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ मा बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ। त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तरगया गाउँपालिका हामी समन्वय भइरहेको छ। त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
8: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङ। तपाईको घरमा कुखुरा पाल्नु भएको छ कि छैन अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि? अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय।
14: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै, भटमासका पिनाहरू, तोरीका पिनाहरू, धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ। र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ, धानको ढुटो छ, चामलका कनिकाहरू हुनसक्छ, तोरीका पिना, भटमासका पिनाहरू हुन सक्छ। यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ। तोरीका पिना, भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै, त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन्। र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू, मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौं भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौ।
8: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै, गहुँ, भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ। तपाईँ बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ? अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
15: रसुवा नुवाकोट धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अब देखिया छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट, रसुवा, धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो तीनटा जिल्लालाई मात्र पनि, विशेष गरी यो भोटेकोसी रसुवाको बाढी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौँ। बीचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले दिएको थिएनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। र त्यो सँगसँगै चाहिँ यो 1151 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
8: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
13: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
16: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
2: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: दशैंको टीकाको साइट सार्वजनिक, असोज 23 देखि अग्रिम टिकट काट्न पाइने, घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला।
1: कंग्रेस सभापतिमा थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता, महामन्त्री र सहमहामन्त्रीमा आकांक्षीको लड़को, मतदान पर्सि हुने।
2: सर्वोच्चमा उच्चका 4 न्यायाधीश सिफारिश, वरियता मेचिएको भन्दै परिषद सदस्यकै फरक मत।
1: प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै भारतमा विपक्षी दल आन्दोलित, अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा।
2: र साहिबजादा फरहानलाई पाकिस्तान टी20 टोलीमा कप्तानको जिम्मेवारी।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। यस वर्षको दशैं अर्थात विजया दशमीको टीकाको उत्तम साइत सार्वजनिक गरिएको छ। टीकाको उत्तम साइत बिहान 10:26 रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार बिहान 8:49 देवी विसर्जन गरी 10:26 टीका लगाउन सकिनेछ। असोज 25 गते आइतबार घट स्थापनाको शुभ साइत बिहान 11:47 रहेको छ। असोज 31 गते शनिबार फूलपाती श्री तुलजा भवानी यात्राको शुभ साइत बिहान 7:37 र श्री स्थासनको शुभ साइत बिहान 10:39 रहेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी तथा कालरात्री मनाइनेछ भने कार्तिक 3 गते मंगलबार महानवमी परेको छ।
2: यस वर्षको दशैंमा खरसानी यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैठक पश्चात महानिर्देशक पोखरेलले दशैंमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ। साथै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला रहने उहाँले बताउनुभयो।
5: 23 गतेदेखि चाहिँ अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भनेका छौं। त्यस्तै लामो रूट तथा मध्यम दूरीका गाड़ीहरू हुन्छन्, त्यहाँ जान चाहिँ रिजर्भमा गाड़ीहरू जानको लागि हामीले रूट परमिटलाई पनि यो बीचमा फूलपातीदेखि चाहिँ पूर्णिमासम्म रूट परमिट खुल्ला गरेका छौं। त्यस्तै त्यो बीचमा ढुवानीका जुन सवारी साधनहरू छन्, ढुवानीका सवारी साधनहरूमा चाहिँ इमर्जेन्सी फलफूल, तरकारी, त्यस्तै औषधि, खसी बोका लगायत जुन इमर्जेन्सीका खाद्यान्नहरू छन् ती मात्रै बोक्ने र अरूलाई चाहिँ पछाडि मात्रै ढुवानी गर्ने हिसाबले निर्णयहरू गरेका छौं, जसले गर्दाखेरि चाहिँ यातायातको चाप चाहिँ म्यानेज गर्न सकियोस् भन्ने उद्देश्यले।
2: असोज 25 गते घटस्थापनाको दिनदेखि कार्तिक 9 गते पूर्णिमासम्म रूट परमिट खुला गरेको समयमा नारायणगढ काठमाडौँ सड़क खण्डमा ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन चलाउन पाइने छैन। बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। निर्णय अनुसार अब लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा 2 जना चालक राख्नुपर्नेछ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र युनिफर्म लगाउनुपर्नेछ भने टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्थापन मिलाइने विभागका महानिर्देशक पोखरेलले बताउनुभयो।
5: बस पार्कको कुरा भयो, कोटेश्वर भयो, बल्खु भयो, यी जुन मुख्य काउन्टरहरूमा चाहिँ यातायात व्यवस्था विभागको निर्देशक ज्यूहरू, त्यस्तै यातायात व्यवसायी महासंघ, मजदुरका साथीहरू लगायत सम्पूर्ण हामी बसेर, ट्राफिक प्रहरी बसेर चाहिँ एउटा कमिटी बनाएको छ। त्यो कमिटीले तत्त क्षेत्रमा के समस्या छन् ती समस्याहरूलाई समाधान गर्ने गरेछ। त्यति गर्दा पनि केही यहाँहरूलाई अप्ठ्यारो भयो भने यहाँहरूले चाहिँ त्यो कन्ट्याक्ट पर्सनको हामी नम्बर दिनेछौँ, त्यो नम्बरमा चाहिँ विभागको वेबसाइटमा हेरेर यहाँहरूले छलफल गर्न सक्नुहुनेछ, भन्न सक्नुहुनेछ भने 100 100 ट्राफिक प्रहरीलाई खबर गरेर ती समस्याहरूलाई हामी तत्काल सम्बोधन गर्ने निर्णय गरेका छौं।
2: पोखरेलका अनुसार दशैंमा टिकट बिक्री तथा सवारी साधन सञ्चालनका क्रममा यात्रुले भोग्ने समस्या तत्काल सम्बोधन गर्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। हाल 15 ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा छन्। बस पार्क, कोटेश्वर, बल्खु लगायत मुख्य स्थानमा यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, मजदूर संगठन तथा ट्राफिक प्रहरी सम्मिलित कमिटी समेत गठन गरिएको छ। यस्ता कमिटीले सम्बन्धित क्षेत्रमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नेछन्। टिकट नपाएको, तोकिएको भन्दा बढ़ी भाड़ा लिएको, टिकटमा कालोबजारी भएको वा यात्रुलाई अन्य कुनै समस्या परेको अवस्थामा सहायता कक्ष मार्फत जानकारी लिने र आवश्यक कार्यवाही गर्ने व्यवस्था गरिएको छ। महानिर्देशक पोखरेलले कुनै पनि किसिमका बिचौलिया मार्फत कालोबजारी गर्न छूट नदिने बताउनुभयो। यात्रु सहायता कक्ष तथा तोकिएका काउन्टरमा भाड़ादरको सूची राखिने र अनुसार मात्र भाड़ा लिनुपर्ने व्यवस्था गरिएको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटोलाले बताउनुभयो।
6: थोरै समयमा करिब 10-12 दिनको पिरियडमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको गाह्रो, म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने बरु 1 रुपियाँ कम पैसा लिइदिनुहोस्, 1 रुपियाँ कम छ फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। 1 रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
2: लक्ष्मी बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बस पार्क भित्रबाट सञ्चालन हुने लामो दूरीका गाड़ीका लागि उपलब्ध काउन्टरबाट राज्यले तोकेको भाड़ा अनुसार टिकट बिक्री हुने बताउनुभयो। उहाँका अनुसार काउन्टरबाट टिकट काट्दा तोकिएको भाड़ाभन्दा 5 रूपियाँ कम भाड़ा लिन भनिएको छ। तोकिएको भन्दा बढ़ी भाड़ा लिएको पाइए तत्काल कार्यवाही हुनुपर्ने उहाँको भनाइ छ।
7: बस पार्कमा जुन एक्स्ट्रा गाड़ी लगाउँछौ त्यसले बढ़ी भाड़ा लिएको छ भने त्यसलाई कार्यवाही गर्ने निकाय ट्राफिक र पुलिस हो। त्यहाँबाट के हुँदो रहेछ भन्दाखेरि हामी काउन्टरबाट टिकट काट्छौ, उहाँले राज्यले तोकेको भाड़ा लिन्छ, अरूले चाहिँ त्यो रिजर्भ भनेर 3500-4000 लिएर त्यो व्यवस्थापनलाई खलबल गराउँछ। त्यहाँ त्यस्तो गाडी बसाभित्र हुनु भएन भनेर मैले अनुरोध गराएको छु, त्यस्तोलाई कार्यवाही हुनुपर्छ भन्ने कुरा गरेको छ।
2: यात्रु चाप अत्यधिक हुने मुख्य स्थानमा गठन गरिएका संयुक्त कमिटिले स्थानीय समस्या तत्काल पहिचान गरी समाधान गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ। यसबाट टिकट बिक्रीदेखि सवारी सञ्चालनसम्म देखिन सक्ने समस्या घटाउने विभागको भनाई छ।
1: नेपाली कंग्रेसको नेतृत्वका लागि आज उम्मेद्वारी दर्ता भएको छ। काठमाडौँमा जारी 15 महाधिवेशन अन्तर्गत आज शुरू भएको निर्वाचन प्रक्रियामा सभापति सहितका पदमा उम्मेद्वारी दर्ताको समय तोकिएको थियो। सो समयमा सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी परेको छ। थापालाई किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीले चुनौती दिनुभएको छ। गत पुसमा विशेष महाधिवेशन गरेर सभापति बन्नुभएका थापाले नियमित महाधिवेशनमा नेता व्यवस्थापन चुनौतीपूर्ण रहे पनि पूर्व सभापति शेरबहादुर देवा पक्षलाई समेट्ने प्रयास अझै जारी रहेको बताउनु भएको छ। पदाधिकारी संख्या बढ़ाएको प्रश्नमा उहाँले विशेष महाधिवेशनमा सहभागी नभएकालाई पनि समेट्न त्यस्तो गरिएको जवाब उम्मेद्वारी दर्ता गरिसकेपछि दिनुभएको छ।
8: मैले सुरुमा एउटा पोजिसन लिएँ, त्यो त्यसलाई म सुझाउँछु पोजिसन केमा लिएँ भने मैले क्रियाजित सदस्यको अध्यावधि नलिन फैलिन पाइँदैन भने साथीहरूलाई जोड्नुको लागि म त्यसमा फ्लेक्सिबल भएँ। केन्द्र समिति बाहिर आउनुभएको साथीहरूलाई म पहिला मैले एउटा पोजिसन लिएर बस्छु, पहिला केन्द्र समिति बाहिर आउनुभएको सबै साथीले केन्द्र समितिमा जुने समायोजन गर्ने कुरामा अहिले पनि सबै साथीहरूलाई ल है जो हामी चाहिँ पदाधिकारी बनेर जाने कुराको सन्दर्भमा चाहिँ सबै साथीहरूलाई लै इक्वल ग्राउन्ड छ है, जो पनि आउन सक्नुहुन्छ। कम्ति यसले विशेषमा आएको र विशेषमा नआएको भन्ने कुराको एउटा विवाद मेट्योर भन्ने मेरो चाहना हो।
1: सभापतिका अर्का प्रत्याशी राठौरले राजनीतिमा कुनै पनि व्यक्ति निर्विकल्प नहुने भन्दै पार्टी एक ढिक्का बनाउन आफूले सभापतिमा उम्मेद्वारी दिएको बताउनुभयो।
9: कुना जित्ने मन मान्छे निर्विकल्प हुँदैन बुझिराख्नु होइन. त्यसैले चाहिँ के छ भने गणेश मानजी पनि चुनाव हार्नुभयो नि त 12 सालमा होइन. त्यसैले किसिमजी चाहिँ त्यत्रो वर्ष पार्टी सभापति हुनुभयो निर्विकल्प त हुनुहुन्थेन नि. युद्धबाबु हुनुभयो निर्विकल्प हुनुहुन्थेन. त्यसैले निर्विकल्प भन्ने कुरा हुँदैन. चाहिँ के हो भने राजनीतिमा चुनाव जित हार हुन्छ. मैले चाहिँ म विशेष महाधिवेशन पक्षधर होइन, म नियमित महाधिवेशन पक्षधर हो.
1: वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेद्वारी परेको छ. शर्माकै लागि यो पद सिर्जना गरिएको चर्चा छ. अन्य 3 उपसभापतिमा एक महिला सहित चुनिने गरी नयाँ विधान पारित गरिएको छ, जसका लागि पुष्पा भूषालको महिला उपसभापतिमा एकल उम्मेद्वारी परेको छ. त्यसैले भूषाल र शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ. यस्तै उपसभापतिमा मिनेन्द्र रिजाल, सुरेन्द्र राज पाण्डे, विनोद चौधरी, जीवन परियार र फर्मुल्लाह मनसुर लगायतले उम्मेद्वारी दिनुभएको छ. यस्तै कंग्रेस प्रवक्ता देवराज चालिसे, चन्द्र भण्डारी र गोविन्द भट्टराईले पनि उपसभापतिमै उम्मेद्वारी दिनुभएको छ. महामन्त्री र सहमहामन्त्रीमा यसअघि सुपदमा बसेकाहरू दोहोरिन चाहेको देखिएको छ. 3 महामन्त्री पदका लागि सुनिल शर्मा, नयन सिंह महर, अमर सिंह पुन, महालक्ष्मी उपाध्याय डिना, दिलाल संग्रौला, रीता खनाल, शंकर तिवारी लगायतको उम्मेद्वारी परेको छ. 15 सहमहामन्त्री पदका लागि पनि धेरैले उम्मेद्वारी दिएका छन्, जसमा अजय बाबु सिबाकोटी, रामहरी खतेउड़ा, देवेन्द्र राज कणेल, जीवनराज रसाई, मनोज मणि आचार्य र प्रतिमा गौतम रहनु भएको छ. निर्वाचन अन्तर्गत मतदान भने पर्सी हुनेछ.
2: हिजो शुरू भएको बन्द सत्रको थप छलफल भोलि पुनः हुने भएको छ. बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको छ्याई र युगानुकूल रूपान्तरणको अभिभारत सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन्। छलफलमा 7 प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो. भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनुभयो.
1: नेपाल परिवेशमा दुर्गा पर्साई फेरि धरोटी बुझाएर छुटे, लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
10: गुणस्तरीय प्लम्बिङको
11: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिश गरेको छ. न्याय परिषद स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द सहित उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारू जनक पाण्डे र गोकर्णनाथ डागीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएको हो. यो सँगै सर्वोच्च अदालतका रिक्त न्यायाधीश परिपूर्तिका लागि पदपूर्तिका लागि न्याय परिषदबाट चारजनाको नाम सिफारिश भएको छ. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्छ. सारू पाण्डे र डाङ्गी पनि उच्च अदालतकै न्यायाधीश हुनुहुन्छ. सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन्. न्यायाधीश विनोद शर्मा अबको केही समयपछि अवकाशमा जाँदै हुनुहुन्छ. प्रधान न्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा कानून मन्त्री सविता गौतम सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहनु भएको छ. वरियता मिचिएको भन्दै न्यायाधीश सपना मल्ल र महेश कुमारले फरक मत रहेको बताउनु भएको छ.
3: मेडिकल व्यवसायी दुर्गा परसाई फेरि पनि धरौटी बुझाएर रिहा भएका छन्। आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेश प्रसाद मैनालीको इजलासले परसाईलाई 2,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको थियो. परसाईलाई असोज 12 गते साइबर ब्यूरोले रासोपा सांसद रचना खतिवड़ाको उजुरीको आधारमा पक्रेको थियो, तर अदालतले फेरि पनि परसाईलाई छोड्न भनेको हो.
4: संघीय संसदको संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई यही असोज 26, 27 र 28 गते गर्ने भएको छ. समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज 26 र 27 गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनवाई गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो. बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनवाई असोज 28 गते गर्ने तयारी भइरहेको जानकारी दिँदै उपसमिति बनाउनुपर्ने खालका भए दशैपछि सुनवाई हुने बताउनुभयो. उहाँले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताउनुभयो. जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनवाई अघि बढ़ाउन सकिने उहाँको भनाइ छ. सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई विदाको समयमा समेत प्रस्तावित राजदूत सम्बन्धी विषय अध्ययन गर्न आग्रह गर्नुभएको छ. उहाँले प्रस्तावित राजदूत विरूद्ध प्राप्त उजुरी र उहाँहरूले पेश गरेको कार्ययोजना सम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूले उपलब्ध गराइसकिएको जानकारी दिनुभयो.
3: गत भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 2083-84 सुस्त भई 3.7% सीमित हुने विश्व ब्यांकले प्रक्षेपण गरेको छ. विश्व ब्यांकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ. प्रतिवेदन अनुसार पुननिर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% उक्लिने अपेक्षा गरिएको छ. बाढ़ीका कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन उत्पादनमूलक गतिविधि र वस्तुको आगमनमा प्रत्यक्ष असर पार्ने विश्व ब्यांकको आकलन छ. त्यस्तै व्यापार यातायात पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्र समेत प्रभावित हुने प्रतिवेदनमा भनिएको छ. कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जीविकोपार्जनमा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व ब्यांकले जनाएको छ. मालदिव्स नेपाल र श्रीलंका लागि विश्व ब्यांकका डिभिजनल निर्देशक डेभिड सिस्लेनले रसुवा बाढ़ीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको बताउँदै यसलाई नेपालको पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो.
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी लाभ वा हानि गरेको भन्दै धनुषाको धनौजे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल सहित पाँचजनामाथि मुद्दा दायर गरेको छ। आयोगले धनौजे गाउँपालिकाले आर्थिक वर्ष 2077-78 डीप बोरिङ जडान, शीत भण्डारको पर्खाल निर्माण तथा विद्यालय भवन निर्माण योजनाको ठेक्काको बलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन नगरी नगराई रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डल, धनौजी गाउँपालिकाका तत्कालीन सहलेखापाल विनोद कुमार मण्डल, जनकपुर टुडे मीडिया ग्रुप प्रहरी तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मीडिया ग्रुप प्रहरीका अध्यक्ष ब्रिज कुमार यादव, अमृत मीडिया प्रहरी तथा अमृत मीडिया प्रहरीका अध्यक्ष एवं जनकपुर टुडे मीडिया ग्रुप प्रहरीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मीडिया प्रहरीका बजार प्रतिनिधि संजय कुमार यादव विरूद्ध जनही 3,80,000 रूपियाँ बिगो सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरू पाँचैजना विरूद्ध बिगो 3,80,000 कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असूल उपर गर्न माग दावी गरिएको छ।
3: सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका डाक्टर संजय पण्डितले जानकारी दिनुभयो। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यन्त्रीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा र अन्य लक्षित कृषि सेवा प्रदान गरिनेछ। किसानले कति जमीनमा के कस्तो बाली लगाउँछन्, कति पशुपक्षी पाल्छन्, सिंचाईको अवस्था कस्तो छ, उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचय पत्र महत्वपूर्ण हुने उहाँले बताउनुभयो। सरकारले किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि 2077 तथा किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका 2081 मार्फत यसको संस्थागत र प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याइएको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जिल्ला प्रहरी परिषद काठमाडौँले सञ्चालन गरेको विशेष स्वीप अपरेशनका क्रममा पछिल्लो 24 घण्टामा विभिन्न मुद्दामा संलग्न 101 जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार गएको 24 घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार र चालु मुद्दाका फरारती प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। अपराध रोकथाम तथा नियन्त्रण गरी काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले परिषदले राजधानीका विभिन्न क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने गरेको जनाइएको छ।
3: काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिलाई थप विकास गर्न महानगर पुस्तकालय सञ्चालन गर्न लागेको छ। महानगरले धर्मपथमा रहेको ए दे सांस्कृतिक छेमा पुस्तकालय सञ्चालन गर्न लागेको हो। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले पठन संस्कार बढ़ाउन सुविधा सम्पन्न पुस्तकालय बनाउने योजना निकट भविष्यमै अघि बढ़ाउन लागेको जानकारी समेत दिनुभयो।
4: जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन शुरू गरेको छ। कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक कार्यक्रम, जातीय प्रमाणित सिफारिश, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड सम्बन्धी सेवा भौतिक उपस्थिति बिनै उपलब्ध गराउन थालेको हो।
3: नेपालगंज उपमहानगरपालिकाले डेंगी संक्रमणको जोखिम न्यूनीकरण गर्न 23 वडामा लामखुट्टेको वासस्थान सहित लार्वा नष्ट अभियान सञ्चालन गर्न लागेको छ। उपमहानगरको स्वास्थ्य महाशाखाले सञ्चालन गर्न लागेको अभियान बारे सरकारवालासँग छलफल अभिमुखीकरण समेत गरेको छ। उपमहानगरका जनस्वास्थ्य अधिकृत एवं किटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्र अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको हो।
4: बाँकीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष 2082-83 जिल्लामा 3,507 जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 जिल्लामा 3,090 जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या 417 बढ़ेको हो। जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनुपर्ने जोखिम क्रमशः घट्दै गएको हो।
3: आगामी बड़ा दशैं, दीपावली र छठ लगायतका चाडपर्वलाई लक्षित गरी काभ्रेका प्रमुख राजमार्ग र संवेदनशील स्थानमा 24 घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। बीपी र अरणीको राजमार्ग लगायत मुख्य सड़कका चोक बनेपा, धुलीखेल, पाँचकाल, दोलालघाट, पनौती र मंगलटारमा सहायता कक्ष स्थापना गरिएको हो। काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले चाडपर्व मनाउन घर फर्किने यात्रुलाई बिचौलियाबाट हुन सक्ने भाड़ा ठगी दिइने शास्ति र सवारी साधनमा क्षमताभन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न सहायता कक्ष दिन रात सञ्चालनमा रहेको बताउनुभयो।
4: नेप्से परिसूचक आततोहरू अंकले बढ़ेको छ। त्यससँगै नेप्से परिसूचक 11.96 अंकले बढ़ेर 2578 बिन्दुमा कायम भएको छ। हिजोको तुलनामा आज कारोबार रकम भने केही घटेको छ। आज विभिन्न कम्पनीका शेयर 3,13,81,19,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 169 कम्पनीको शेयर मूल्य बढ़दा 95 कम्पनीको शेयर मूल्य घट्यो भने 15 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतीय कंग्रेस सहित विपक्षी दलहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आज संसद भवनबाट निर्वाचन आयोगको मुख्यालयसम्म र्याली निकाले। प्रदर्शनका क्रममा उत्रिएका विपक्षी नेता राहुल गान्धी सहित केही सांसदलाई प्रहरीले हिरासतमा लिएको छ। विपक्षी दलहरूले संसदबाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा शुरू गरेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो। कंग्रेस नेता गान्धी ब्यारिकेड नजिक भारतीय झण्डा फहराउँदै उभिनुभयो। त्यसपछि उहाँसहित अन्य सांसदलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गर्यो। निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि भारतका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। विपक्षी नेताहरूले आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन्। आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता सुनिश्चित गर्न संशोधन गरिएको भन्दै आरोप अस्वीकार गरेको छ। कुमारले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन। विपक्षी नेताहरूले मतदाता सूची संशोधनमा थप पारदर्शिता आवश्यकता रहेको बताउँदै परिवर्तनका कारण योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
4: अमेरिकाको न्यूयर्क राज्यमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा गरिएको छ। न्यूयर्कको गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको हो। यस वर्ष न्यूयर्क राज्यमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा हुन्। न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा पुष्टि भएको छ। दादुरासँग सम्बन्धित 5 जनाको मृत्यु भएको जनाइएको छ। न्यूयर्क शहरको दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाइएको छ। साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। श्रीलंका विरूद्धको टी20 अन्तर्राष्ट्रिय श्रृंखलाका लागि पाकिस्तानले कप्तान परिवर्तन गरेको छ। पाकिस्तान क्रिकेट बोर्डले साहिब जादा फरहानलाई नयाँ कप्तान नियुक्त गरेको। उनले सलमान अली आगाको स्थान लिनेछन्। फरहानले हालै एसियाली खेलकुदमा पाकिस्तानको कप्तानी गरेका थिए। टोली फाइनलमा भारतसँग पराजित हुँदा रजत पदकमै सीमित बनेको थियो। 3 खेलको श्रृंखला पाकिस्तानमै 9-13 हुनेछ। पाकिस्तानले एक दिवसीय टोलीको कप्तानीमा कुनै परिवर्तन गरेको छैन। साहिन शाह अफ्रिदी नै एक दिवसीय टोलीको कप्तान रहनेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दशैं टीकाको साहित्य सार्वजनिक। असोज 23 अग्रिम टिकट काट्न पाइने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला।
3: कंग्रेस सभापतिमा थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता। महामन्त्री र सहमहामन्त्रीमा आकांक्षीको लड़को। मतदान पर्सि हुने।
4: सर्वोच्चमा उच्चका 4 न्यायाधीश सिफारिश। वरियता मेचिएको भन्दै परिषद सदस्यकै फरक मत।
3: प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै भारतमा विपक्षी दल आन्दोलित। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा।
4: र साहिब जादा फरहानलाई पाकिस्तान टी20 टोलीमा कप्तानको जिम्मेवारी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सड़कलाई लिएर चिन्ता।
1: टिकट दिनु ठूलो कुरा होइन, सड़कलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
2: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना चुहाइदिन्छन्, सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो नपर्दा कसैले सूचनामै लिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार प्रवीण र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
4: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्याए।
1: टिकट दिनु ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो। त्यस कारणले सड़कलाई पहिलो प्राथमिकता राज्यले छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवत जावत गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पन्छाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा रेनी तातो पानी पाटोमा अलिक समस्या छ, त्यसलाई मरम्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतकै प्रोसेस हुन्छ। यो अलिकति घाम लाग्नुपर्छ नि त, त्यो टालटुल गर्नु त अलिकति बिटुमिनको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौ।
2: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्दा छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गर्न सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानूनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
6: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नुपर्थ्यो भन्ने यहाँलाई लाग्छ?
2: जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
6: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ। यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
2: एकदम कम छ। सबभन्दा ठुलो कुरो त के भने, राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो, यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
6: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
2: त्यो त कानुनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका, सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन। त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
6: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
2: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्खामै पार्छन् राज्यले।
6: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
2: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ। होइन, बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
6: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
2: गर्नुपर्छ। यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्यो।
0: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्तावबारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडीका प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 Radio Taha Sanchar Studio Time.
1: It's 9 p.m.

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला, विज्ञ सहितको छलफल गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा छलफल गर्दैछौ।
1: भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण 1400 भन्दा धेरैको मृत्यु भएको छ भने 5000 भन्दा धेरै व्यक्ति अझै बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ी गएको एक महिना बितिसकेको छ। सरकारले खोज तथा उद्धारको स्वरूप परिवर्तन गर्दै खोज तथा पुनप्राप्तिमा केन्द्रित हुने निर्णय गरेको छ।
0: बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता छन्। फेला परेका शव तथा मानव अवशेष मध्ये धेरैको अझै पनि पहिचान हुन सकेको छैन। अर्कोतर्फ बेपत्ता नागरिकका परिवारले राहत र कानूनी प्रक्रियामा कठिनाई भोगिरहेका छन्। भोटेकोसी बाढ़ीपछि पूर्व सूचनामा सिकाएर कानूनी रूपमा के कस्तो सुधार आवश्यक छ? शुरूमा जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईको विचार सुन्नु।
2: भोटेकोसी रसुवा बाढीको त हामीले दर्दनाक क्षेत्र नै अगाडि छ। यो लास्ट 8 गतेदेखि 11 गतेसम्म फेरि अर्को बाढी पनि भयो र यो दुई प्रकारको जुन इभेन्ट हामीले देख्यौं, यो दुई चाहिँ फरक फरक तरिकाका इभेन्टहरू हुन्। एउटा चाहिँ हामीले एउटा हिमाली सुनामी भनौं या चाहिँ हिमपहिरो बाट उत्पन्न भएको बाढी, जसको लिड टाइम सूचना थाहा पाउने समय चाहिँ हामीलाई यति छोटो भयो कि सूचना सम्प्रेषण गर्न पनि हामीलाई चाहिँ भ्याइ नै भयो। 8:45 जब हामीले यो सूचना थाहा पायौँ, हामीलाई चाहिँ त्यसलाई कन्फर्म रिकन्फर्म पनि गर्नुपर्ने हुन्छ। त्यो गर्नको लागि जुन 10 मिनट जति चाहिँ हामीलाई नै समय लाग्यो र हामीले चाहिँ 9:04 चाहिँ एसएमएस पुस गर्ने मौका पायौँ तल्लो तटीय क्षेत्रमा। त्यो एकदमै छोटो समयमा हामीले चाहिँ क्याल्कुलेसन गरेर निकाल्दाखेरि पनि झन्डै 188 किलोमिटर प्रति घण्टाको दरले चाहिँ भाव आएको थियो र त्यसले चाहिँ धेरै क्षति गर्यो। हालाकि हामीले सूचना पनि सम्प्रेषण गर्यौँ र सबै निकायहरू पनि एक्टिभ भइसकेपछि तल्लो तटीय क्षेत्रमा खास गरी बेत्रावती भन्दा तलको एरियामा चाहिँ क्षतिहरू न्यूनीकरण गर्नको लागि चाहिँ केही सहजता भयो जस्तो लाग्छ। र अर्को इभेन्ट चाहिँ हामीले अहिले भर्खरै 8-11 भयौँ, जसमा चाहिँ यो बंगालको खाड़ीमा न्यून चापीय प्रणाली विकसित भयो र एउटा मौसमी सिस्टम चाहिँ डेभलप भयो। त्यसको लागि चाहिँ हामीलाई केही बढी समय थियो। 3 गतेदेखि नै यो प्रणालीको अनुगमन गरिरहेको थियौं। 3 गते 4 गते 5 गते विभिन्न तरिकाको चाहिँ सूचनाहरू सम्प्रेषण भइरहेको थिए। बाढ़ी पूर्वान महाशाखाबाट 6 गतेको दिन चाहिँ बुलेटिन मार्फत पनि यो प्रणालीको बारेमा चाहिँ सूचनाहरू सम्प्रेषण गर्यौं। केही हदसम्म चाहिँ हामी यसको लागि चाहिँ तयारी हुने स्थितिमा रह्यौं। सायद त्यसको कारणले पनि हुन सक्छ हताहतीको नै संख्या चाहिँ अत्याधिक कम भयो, हुन त भयो, दुःखद घटनाहरू केही त भए। खास गरी चाहिँ 2-3 कुरा चाहिँ अलिक अगाडिदेखि नै 2020 नै उठाइरहेको एउटा कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टमको एउटा नेसनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ। होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेसनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ, खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर अलर्टहरू जारी हुन्छ। त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो? अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन। हामीले जारी गरेर एउटा एडक बेसिस जस्तो गरेर चलाइचिरहेछौँ अहिले होइन, यस्तोमा यस्तो गर्ने भनेर, तर त्यो चाहिँ मेरो जग्गा कानुनी रूपमै बनाउन पाइयो भने चाहिँ हरेक नागरिक जस्तो आज पनि के हेर्छौँ भने बाढी गइरहेछ, पुलभरि मान्छे चाहिँ बसिरहेछ, त्यो त खतराको त सबैभन्दा ठुलो चिज त त्यही भइदिने होइन। अरेन्ज एलर्ट जारी गरेको अवस्थामा चाहिँ को कोले के गर्ने त भन्ने कुरा चाहिँ डिफाइन हुनु पर्यो।
1: बाढीको पूर्व सूचना समयमा नै दिनका लागि व्यवहारगत मात्र होइन कानूनी रूपमा पनि सुधार गर्नुपर्ने बारेमा धेरै बहस हुने गरेका छन्। कानूनमा उल्लेखनीय सुधार हुने हो भने पूर्व सूचनाका लागि प्रभावकारी कदम चाल्न सकिने बताउनुहुन्छ बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुले।
3: कम्तीमा पनि सन् 2008 को कोशी बाढी पछाडि आजसम्म भोटेकोशी बाढीसम्म आइपुग्दाखेरि करिब करिब 24 ठूला होइन क्षति गर्ने विपदहरू बेहोर्यौं, जो मौसम वा जल वा मौसम जन्य विपद थियो। र यसले के स्पष्ट संकेत गरिरहेको हो भन्दाखेरि हामी झन ठूला बाढी अथवा झन ठूला प्रकोपको सम्मुख गइरहेका छौं, र भविष्यमा त्यो प्रवृत्ति अथवा ट्रेन्ड अहिले देखिएको छ, त्यो भविष्यमा बढ्नेवाला छ इन टर्म्स अफ म्याग्निच्युड र फ्रिक्वेन्सी, पटक पनि बढ्नेवाला छ र परिमाण पनि त्यसको चाहिँ ठूलो हुन्छ। त अहिलेसम्मको जुन एउटा एडहक बेसिसको कानूनमा स्पष्ट कुनै किसिमको चाहिँ व्याख्या त्यसमा कानूनमा छैन नै, हामीले खालि चाहिँ प्र्याक्टिसको रूपमा यसलाई लिएर आयौँ र त्यसले प्रभावकारी हुँदै गयो भन्ने एउटा छ, तर धेरै विषयहरू छन् जहाँनिर हामी चुकिरहेका छौँ। कानून बाध्यात्मक नहुँदाखेरि चाहिँ भोटेकोशी बाढीले असर पुर्याएको क्षेत्र जुन छ त्यो क्षेत्रमा फेरि पनि बस्ती स्थापना हुन नदिने कानून पनि त हामीसँग छैन, त्यस कारणले अब त्यसतर्फ छलफल त अगाडि बढिसकेका छ देखिन्छ। सँगै पूर्वानुमान र पूर्व सूचनासँग जोडिएर हेर्दाखेरि भविष्यमा साँच्चै हामीले येलो अलर्ट, ओरेन्ज अलर्ट, रेड अलर्ट र सेभिरिटीको आधारमा अझ बढी त्यस्तो किसिमको कुराहरूलाई ग्लोबली जुन प्र्याक्टिस गरिरहेका छ त्यो हामीले गरिरहेका छ, तर हामीले चाहिँ त्यसलाई कुन अलर्टको केसमा कसले कुन निकायले के गर्ने भन्ने जुन अहिलेको प्र्याक्टिस छ त्यसलाई चाहिँ कानूनमा लिपिबद्ध गर्न सक्ने हो भने अवश्य पनि केही गर्न सकिन्छ, भविष्यमा क्षति थप न्यूनीकरण गर्न सकिन्छ एकातर्फ भने, अर्कोतर्फ अब के गर्ने भन्ने जहाँसम्म यहाँको सन्दर्भ छ, हामीले भोटेकोशी जस्तै बाढीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले पुग्दैन, हामीले एसएमएस पुस गर्यो थाहा पाएको विदिन 10 मिनट पुस गरेको, तर 10 मिनटमा बाढीले 10 किलोमिटर भन्दा बढी ट्राभल गरिसकेका थियो, डिस्ट्रोय गरिसकेका थियो, भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा त्यसलाई हिमालयन मोनिटरिङ सिस्टम होइन इस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मोनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेकोशी थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ, जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। र सँगै यो विपदको लागि चीन, नेपाल

0: प्रतिनिधिले सुधारको आवश्यकता औलाउँदै आएका छन्। बेपत्ता नागरिकको विवरण प्रमाणित गर्ने, विस्थापित परिवारको विवरण संकलन गर्ने र सुरक्षित स्थान पहिचान तथा पुनर्स्थापनामा स्थानीय तहसँगै तीनै तहका सरकार बीच पनि समन्वय आवश्यकता हुन्छ।
1: बाढ़ी लगायतका विपदको पूर्व सूचना र प्रतिकारका लागि भोटेकोसी बाढ़ीबाट के कस्तो सिकाइ भयो र के कस्तो सुधार आवश्यक छ? विपद प्रतिकारको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिलाई हामीले सोधेका छौं।
2: म राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकाली श्रेष्ठ। भण्डारण गरिने खालको अथवा जल भण्डारण अथवा विद्युत निकाल्ने जुन ठाउँहरू हामी बनाइरहेका छौं, त्यो 14-15 चाहिँ विद्युत क्रियाहरू त्यहाँ बनिरहेको रहेछ। त्यसबाट अब थप चाहिँ हिम पहिरो पनि आउनु, त्यो भण्डारणको चाहिँ विद्युत भण्डारणको पोखरीहरू पनि फुट्दै आउनु होइन, त्यसले चाहिँ थप जलको चाहिँ भण्डार भएपछि बाढीको चाहिँ प्रवाह झन् बढ्दै गयो, स्पिड झन् बढ्दै गयो। त्यसले गर्दाखेरि यसको चाहिँ एउटा सरकारी यो नियन्त्रणमा के हुनु पर्दोरहेछ भन्दाखेरि, यो क्षेत्रमा बस्ने बसोबासलाई हटाउनु पर्छ एउटा नम्बर। अर्को भनेको त्यहाँ क्षति भयो, बालीको क्षति, बसोबासको क्षति, मानव क्षति, अटोमेटिकली रूपमा क्षति भएको खण्डमा बिमा हुनुपर्ने आवश्यक देखिन्छ। लाखौं चाहिँ जग्गा जमिन क्षति भयो, बाली क्षति भयो, मानव क्षति भयो, त्यो सबै कुरा भयो। अर्को भनेको टनेला बनाइ टनलाको मुखमा चाहिँ अटोमेटिकली गेट बन्द हुने खालको सिस्टम हुनुपर्छ।
3: निकाय संस्थान यो कोअर्डिनेटेड भएन कि बाढीको त चाहिँ अर्ली वार्निङ सिस्टम चाहिँ बनाउने पहिरोको सकिन्छ कि सकिन्छ, एउटा त्यो टनलहरू निर्माण गर्दाखेरि चाहिँ एउटा इमर्जेन्सी एक्जिट पनि अनिवार्य रूपले बनाउनु पर्ने चाहिँ एउटा चाहिँ मतलब
4: म सुजन सुवेदी, म नेपाल मौसम विज्ञान विभागबाट। विशेष त हामीले अहिले 3 दिनसम्मको पूर्वानुमान गर्छौँ होइन, तर विशेष परिस्थितिमा एक्सटेन्ड गरेर जाने हो। तर हामीसँग अहिलेसम्मको जुन पूर्वाधारको हिसाबमा जुन मैले अघि फोरकास्टिङका जुन डाइनामिक्सका कुराहरू त्यो सबै हामीसँग अहिले त्यो लेभलसम्म नपुगिसकेको हुनाले हामीले अहिले त्यो जान्न सक्ने अवस्था होइन। जुन सर 7 दिनको भन्नुभयो, हामीले त सब सिजनलमा जानु छ, हामीले सिजनलमा जानु छ, त्यसको लागि अझ हामीले अझ विकास गर्नुपर्ने छ होइन, यी कुराहरू अझ छन्। र अर्को कुरो कानुनी रूपमा कुरा गर्नुपर्दा, जस्तो अहिले पनि कोअर्डिनेसन कुराहरू आयो, अहिलेसम्मको कोअर्डिनेसन कस्तो छ भन्ने हाम्रो इन्फर्मल टाइपको छ भन्ने मतलब, जस्तो कि अब एभिएसनको कुरा गर्नुहुन्छ भने आइकाओ छ, हामीले एउटा त्यो लिगल रूपमै पनि एउटा गर्ने कामहरू छन् होइन। अब अहिलेसम्मको हामीले जुन दिने क्लाइमेट सर्भिसेसहरूको कुरो भनेको कस्तो हुन्छ भने अलिकति इन्फर्मल टाइपको, जस्तै यो दिन त भन्ने छ त्यो, तर कुनै बाइन्डिङ चाहिँ छैन। हरेक सेक्टर स्पेसिफिक भएर हामीले अझ क्लाइमेट सर्भिसेसहरू पनि दिन सकौँ वा वेदर सर्भिसेसहरू पनि दिन सकौँ भनेर डब्ल्युएमओ ओल्ड मेट्रोलोजिकल अर्गनाइजेसनको अवधारणा अनुरूप चाहिँ हामीले नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस पनि बनाएर सेक्टर स्पेसिफिक भएर पनि उहाँहरूसँग सँगै बसेर यो सर्भिस चाहिँ हामीले दिनुपर्छ भनेर एक प्रकारको त्यो कोअर्डिनेसन गरेर सर्भिस दिनुपर्छ भनेर चाहिँ अब हामी नेपालमा पनि हामीले चाहिँ नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस बनाउनुपर्छ भनेर हामी लागिरहेका पनि छौँ।
5: म सूर्यबहादुर थापा, राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान, त्यसको केन्द्रीय अध्यक्ष, यो सिभिल सोसाइटीहरूको नेसनल नेटवर्क हो। विगतमा तपाईँको यो दैवी प्रकोप उद्धार ऐन 2039 थियो, त्यसलाई चयन गर्नलाई 25-30 वर्ष लाग्यो सरकारलाई बुझाउनलाई, मान्यजीवहरूलाई बुझाउनलाई, र बल्ल बुझेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन भनेर जुन चाहिँ 74 आयो होइन, 74 आयो। र हामीले त्यही बेलादेखि भनेका थियौँ कि यो गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले यत्रो विपद व्यवस्थापनको क्षेत्रलाई जो चाहिँ डेभलपमेन्टसँग डाइरेक्ट जोडिएको कनेक्सन भएको कुरा छ, गृह मन्त्रालयको महाशाखाले मात्रै हेर्न सक्दैन, एउटा छुट्टै युनिट चाहियो, नभए पनि पावरफुल चाहिँ त्यस्तो इन्स्टिट्युसन चाहियो जसमा चाहिँ स्रोत साधन र अधिकार सम्पन्न होस्। अहिले हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनेको छ, वास्तवमा स्रोत र साधन अधिकार सम्पन्न छैन, किनभने त्यो खालको जुन हुनुपर्ने त्यसले जुन काम गर्ने त्यो स्रोत साधन अधिकार छैन। यसलाई चाहिँ वास्तवमा नि प्रधानमन्त्रीको कार्यालयभित्र राखेर प्रधानमन्त्रीलाई चाहिँ त्यसको प्रमुख बनाएर त्यो सँगको अन्डरगर भयो भने सबैलाई कोअर्डिनेसन गर्न पनि सजिलो हुन्छ भन्ने हाम्रो छ।
6: यो सम्पूर्ण चिज चाहिँ लोकलाइज जति भयो त्यति यसमा चाहिँ इफेक्टिभनेस आउँछ। यद्यपि अहिले जे गरिराख्नु भएको छ, हाम्रो यो विभागले जे गरिराखेको छ, एनडीआरआरएमले जे गरिरहेछ, नेपाल सरकारले जे गरिरहेछ, त्यो चाहिँ अहिलेको जुन स्केल हेर्दाखेरि चाहिँ त्यो, तर आफ्नै क्षमता अभिवृद्धि पनि, इन्स्टिट्युसनल डेभलपमेन्ट यो विभागको पनि पुगेको छैन। उहाँहरू त एक्जिक्युट गर्ने मान्छे हो, उहाँहरूले आफै काम गर्नुपर्ने हो, हुनुपर्छ भन्ने कुरा अरूले भन्ने चिज, संस्था राखियो तर अलिक सेन्ट्रलाइज छ। 3 तहको सरकारको लागि बागमती प्रदेश, प्राइम मिनिस्टरको अफिस र अफेक्टेड म्युनिसिपालिटीहरूको बीचमा बस्नु पर्थ्यो भन्दाखेरि यस्तो बस्न पर्ने, अटोमेटिक बस्न पर्ने किसिमको कानूनहरू हामीसँग।
0: विपद पूर्व सूचना, पूर्व तयारी र प्रतिकारका मुख्य प्रावधानहरू, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076 आधारमा आधारित रहेका छन्। विपद आउनु अघि जोखिमको पहिचान, पूर्वानुमान, सूचना

0: संकलन र पूर्व सूचना प्रवाह गर्ने प्रणालीको विकास तथा संचालन गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायलाई दिइएको छ। जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउने र उनीहरूलाई सम्भावित विपदबाट जोगिन पूर्व तयारी गराउने व्यवस्था कानूनको समग्र विपद जोखिम न्यूनीकरण संरचनाभित्र राखिएको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको जोखिम पूर्वानुमान र सम्भावित प्रभावका आधारमा सम्बन्धित निकाय तथा जनसमुदायलाई सचेत गराउने भूमिका निर्वाह गर्छ। ऐनले विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, क्षमता विकास, खोज तथा उद्धारका लागि जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ। तर बाढ़ीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने कानूनी व्यवस्था भए पनि बेपत्ता व्यक्तिलाई तत्काल मृतक सरह मानेर राहत दिने विषयमा विद्यमान कानूनमा स्पष्ट व्यवस्था छैन।
0: सामान्य अवस्थामा लामो समयसम्म बेपत्ता भएको अवस्थामा मात्रै मृत्यु भएको मानिने कानूनी व्यवस्था छ। यही कारण बाढ़ीमा बेपत्ता भएका परिवारले तत्काल राहत तथा सामाजिक सुरक्षाका सुविधा पाउन समस्या परेको छ। विपदको पूर्व तयारी, प्रतिकार्य र पुनर्स्थापनाका लागि भएका कानूनको कार्यान्वयन र सुधार गर्नुपर्ने पक्षका बारेमा साथी लीलप्रकाश चन्दले सांसद तथा सरकारवाला निकायका प्रतिनिधिसँग संवाद गर्दै हुनुहुन्छ।
2: आजको संवाद श्रृंखला हेलो सांसदमा विशेष त रसुवाको भोटे कोशी विनाशकारी बाढ़ीपछि सांसद र संसदले नागरिकको खोज तथा उद्धारका लागि खेलेको भूमिका, विपद व्यवस्थापन र विपद प्रतिकार्यका लागि कानून निर्माणमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्दैछौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रवक्ता शान्ति महजी हुनुहुन्छ। केही नयाँ व्यवस्था गर्न लागेका छौं र त्यसको लागि मन्त्री परिषद अथवा त्यो खालको अगाडि बढ़िसकेको प्रक्रिया छ जसले भविष्यमा आउन सक्ने जोखिमलाई कम गर्नको लागि चाहिँ सजिलो बनाउनेवाला छ र त्यसमा सांसदजीहरूले पनि केही सहयोग गरिदिनु भयो भने अलि छिटो छरितो हुनेवाला छ भन्ने यहाँको के छ जानकारी, त्यो म राखिदिनुको लागि म प्राधिकरणको प्रवक्ता महजूलाई अनुरोध गर्दछु।
3: तटीय क्षेत्रमा चाहिँ बस्ती बसाउन हुँदो रहेछ भन्ने विषय चाहिँ हामीलाई धेरै घचघचाइसकेको छ। अर्ली वार्निङ सिस्टम पनि एउटा एकदम स्ट्रङ खालको ट्रान्सबाउन्ड्री मा हुने र विशेष गरी यो हिमालय रेन्जमा हुने विषयलाई चाहिँ गर्नुपर्ने देखिया छ। त्यो चाहिँ अब कसरी गर्न सकिन्छ यो एडभान्स खालको, अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिराखेका छैन भन्दाखेरि यो मिसिङ एकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला, होइन? अनि अर्को किसिमको फेरि यसमा पनि मृत्यु दर्ता गर्ने विषय छ। अरू सानातिना डिजास्टर हुँदाखेरि चाहिँ मानव अर्थक्वेकहरू लगायत अरू पनि यो अब स्मल अमाउन्ट भनौँ न स्मल स्केलमा भएको भए चाहिँ त्यहाँका सबैलाई थाहा हुन्छ कतिजना मिसिङ भएको थियो, कतिको डेथ भएको थियो भनी कन्फर्म हुन्छ। त्यो बेला मृत्यु दर्ता गर्न पनि पालिकालाई त्यस्तो अप्ठ्यारो भएन। अब त के भयो भन्दा यदि धेरै जिल्लाका मान्छे हुनुहुन्छ, अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन, बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यही गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानूनबाट नै संशोधन गरेर नै जस्तो अहिले हाम्रो नेपाल कानून संशोधन भन्ने विषय अगाडि बढेछ जसमा चाहिँ 3 कानूनहरू हाम्रो विपद सम्बन्धी ऐन, देवानी संहिता 2074 र हाम्रो यो पञ्जीकरण सम्बन्धी कानून, 3 कानूनहरू चाहिँ संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने,
2: क्षति भएको अथवा बगर बनिसकेको ठाउँमा फेरि बस्ती नबसाउने गरी प्राधिकरणले केही मस्यौदा बनाएर अथवा त्यसलाई अलिकति कडाई गर्नु पर्यो भनेर अगाडि छलफल चलाएको हो अथवा आज जो मान्यजो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूले बढी यसमा भूमिका खेलिदिनुपर्छ।
3: टेक्निकल विषयमा चाहिँ हामीले नै उठान गर्नुपर्ने हुन्छ, सिफारिस गर्नुपर्ने हुन्छ, तर कानूनी रूपमा नीतिगत रूपमा निर्णय त अब माननीय ज्यूहरूले नै लिनुपर्ने हुन्छ। संसदबाट नै ऐन नियम नबनेसम्म संविधानमा चाहिँ मेरो आफ्नो सार्वजनिक हक अधिकार सम्पत्तिको विषय एकातिर छ भने, भोग चलन गर्ने विषय छ भने फेरि अर्को यतातिर तपाईँहरू चाहिँ यहाँ बस्न मिल्दैन भन्ने विषय चाहिँ अर्को कन्ट्राडिक्सन हुन सक्छ। त्यो कारण अब कहाँनिर कहाँसम्मको कानून चाहिँ संशोधन गर्नुपर्छ भन्ने विषय पनि अलिक जटिलै छ। यो चाहिँ गभर्मेन्टले चाहिँ अब प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीले को बाटो पनि आइसकेका छ, हामी सबै धेरै निकाय सरकारले चाहिँ के चाहिँ गरिरहेका छ भन्दा सबैभन्दा ठूलो कुरो चाहिँ जनताको जीव धनकै सुरक्षा हो। तटीय क्षेत्रमा बस्ती बसाउने जुन चाहिँ मेनली यो रसुवा बाढीले जुन बााउन्ड्रीसम्म मानव हाइटमा गएर त्यसले गर्यो त्योसम्म उसले जुन डिमार्केसन गरेको ठाउँसम्म चाहिँ बस्ती नबसाउने भन्ने नै छ गभर्मेन्ट प्रशासन अहिलेसम्म त्यो कानूनी रूपमा चाहिँ आउने लाग्छ।
2: धेरै धन्यवाद छ प्रवक्ता महज्यू। साँच्चीकै सांसद भनेको के रहेछ भन्ने अलिकति त्यो महसुस गर्ने अवसर पनि सायद दियो भन्ने ठान्दछौ। अहिलेको पछिल्लो विपदले एउटा हेर्ने परम्परागत विचार धारणा थियो त्यो सायद परिवर्तन हुँदै गयो। सुरुमा म एमाले